0: ಪದ ಶೃಂಗೇ ನಿಜ ರೇಡಿಯೋ ಬರ್ಕಟಿ ಎಫ್ಎಂ ತಿಮ್ಮಬುಟ್ಟುಮ್ಮ ಜಾತ್ ನಿಗಾಚ.
1: खुशीको खबर
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक. आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म. थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ. मोबाइल नम्बर 9680719194 र 9822186576.
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
5: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952.
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ.
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै. सञ्चालक बुद्धिराज पौडेल. मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
13: घर त बनाएछ माग्ने. अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
13: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा सौम्य तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे. म चाहिँ गुतुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा सौम्य तथा फर्निचर उद्योगमा.
8: हामी कहाँ साल, चिसौ, अस्ना, सासु, चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
15: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो दाङ.
8: प्रोप्राइटर हेमन्त प्रकाश ओली. सम्पर्क मोबाइल नम्बर 9558-23-894, 9458-14-894.

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 20 गते बुधबार, अगस्त 5 तारीक 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्था सहज पार्न मुख्यमन्त्रीद्वारा सरोकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश।
1: 500 बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीन संघको नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनशनमा।
0: बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन, स्तनपान कक्ष अनिवार्य रूपमा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई पर्याप्त स्तनपान गराउन समस्या।
1: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी।
0: र कराँतेकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह अरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूको माथिको धरपकड रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको प्रसंग।
1: सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य, एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सृजना नगर्न अल्पकालीन आदेश जारी गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनाई गर्दै उक्त अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोमा रेडियो कर्मीहरूमाथि धरपकड गर्ने, रेडियो कर्मीहरू विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सृजना गर्ने कार्य भएको भन्दै यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सृजना गर्ने कार्यमा रोक लागेको छ।
0: सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्यु विरूद्धको रिटमा सरकारलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश गरेको छ। राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन रक्षा, हिरासतमा सुरक्षा र संरक्षकीय दायित्व सुनिश्चित गर्ने भन्दै सर्वोच्चमा दायर रिटमा न्यायाधीश डाक्टर सुवेदीको एकल इजलासले नै हिजो आदेश जारी गरेको हो। अधिवक्ता कुमार थपलियाले दर्ता गरेको आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई 15 दिनभित्र जवाब पेश गर्न भनिएको छ। मुद्दामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय सहित 8 निकायलाई विपक्षी बनाइएको थियो। यसमा के कसो भएको हो, निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेकको समयमा जवाब दिन भनिएको छ। सूचना म्याद पाएका मितिले 15 दिनभित्र विपक्षीहरूको हक महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्नु आदेशमा भनिएको छ। मुलुकभरको 74 कारागारमा हाल 26,843 कैदी बन्दी रहेका छन्। मानव अधिकारवादी संस्था एडभोकेसी फोरमको तथ्याङ्क अनुसार गएको 9 वर्षमा 44 मृत्यु विवादित बनेका छन्। यी घटनामा अधिकांश पीड़ित सीमान्त समुदायका छन्। इन्सेकको तथ्याङ्क अनुसार 5 वर्षमा प्रहरी हिरासतमा मात्रै 21 जनाको मृत्यु भएको छ। इन्सेकले प्रत्येक वर्ष हिरासतमा मृत्यु भएकाहरूको तथ्यगत विवरण पनि प्रकाशित गर्दै आएको छ। विवरण अनुसार कारागारभित्र प्रत्येक दिन जसो कम्तीमा एकजनाको मृत्यु भइरहेको हुन्छ, तर केही मृत्यु भने विवादित हुने गरेका छन्।
1: सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्रै पैसा फिर्ता गर्ने सरकारीको नीति छ तर सरकारको नीति छ तर अहिले 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन तर सरकारको प्राथमिकतामा पनि परेको छैन। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार रहेका छन् भने बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिनेबारे सरकारसँग कुनै योजना रहेको छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितहरूले गुनासो गरेका छन्। आफूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ। त्यस्तै मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र 800 भन्दा बढ़ी सहकारी विरूद्ध र 894 उजुरी परेको पनि जनाइएको छ। संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् भने समस्याग्रस्त सूची बाहिरका सहकारी बचतकर्ताको पैसा अझै अन्यलमा रहेको छ।
0: स्वास्थ्य सेवा विभागले देशभरका सरकारी तथा निजी अस्पताल क्लिनिक तथा स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिइसकेको छ। विभागले स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि 2080 कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरूलाई उक्त व्यवस्था अनिवार्य लागू गर्न भनेको हो। विभागका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन आउने स्तनपान गराइरहेका आमाहरूलाई सुरक्षित सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउने व्यवस्था सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक छ। यसले शिशुको पोषण आमाको स्वास्थ्य तथा स्तनपान मैत्री वातावरण प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ। सबै सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यविधिमा उल्लेख भएका मापदण्ड अनुसार स्तनपान कक्ष स्थापना गरी नियमित संचालन गर्न तथा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन पनि दिइएको छ। सरकारले शिशुको पहिलो 6 महिनासम्म केवल आमाको दूध खुवाउने तथा त्यसपछि 2 वर्ष वा सोभन्दा बढ़ी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्दै आएको छ। सिंहदरबार लगायतका स्वास्थ्य बाहेकका अरू मन्त्रालय र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए पनि यो अरू सरकारी कार्यालयमा अभियानको रूपमा स्तनपान कक्ष स्थापना हुन सकेका छैनन्। सबै सरकारी कार्यालयमा स्तनपान कक्षको अभावमा कामकाजी महिलाहरूले पनि चाहेर शिशुलाई पर्याप्त स्तनपान गराउन पाएका छैनन्।
3: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बत्तलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ। बाँसगढीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
4: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन, हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
3: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापा पनि छ। सरकारले छुटकेरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
5: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने, सरकारले चाहिँ अब 98 दिन छुटकेरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ।
3: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
6: बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो, त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
3: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़कको सुरक्षाका लागि ध्यान नदिँदा पहिरोको प्रभाव बढ्दै
7: त्यहाँबाट चाहिँ पहिरो जान शुरू भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्।
0: चीनसँगको नाका अवरूद्ध हुँदा इभी आयात घट्यो। नर्सहरू आन्दोलनमै इन्टर्न चिकित्सक पनि अनसनमा। बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्व विहीन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति भाषा धर्म र
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597772।
10: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 08-5230-32 र मोबाइल नम्बर 98-12-91-9918।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा साग गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर प्रकाशित छ। सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनु पर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो न संकटपछि राजनैतिक नेतृत्वको विश्वास नै कायम राख्न सक्यो। सुनसरी तनावपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखबाट ब्रिफिङ लिँदा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाउनु भएन। गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा चीनसँगका नाका अवरूद्ध हुँदा इभी आयात घट्यो शीर्षकमा कृष्ण प्रसाईको खबर छ। र स्वागढ़ी र तातोपानी नाकाबाट गत आर्थिक वर्ष विद्युतीय सवारी आयात 24% कम र यसै महिना हुने 2 अटोमोबाइल्स प्रदर्शनीमा नयाँ मोडल सार्वजनिक गर्न समेत चुनौती बनेको व्यवसायहरूले बताउँदै आएका छन्। लाइसेन्स सेवा कतै ठप्प कतै आंशिक शीर्षकमा विमल खतौड़ाको खबर छ। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रसार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। त्यस्तै भित्रपृष्ठमा नेपालको विरोधलाई व्यवस्था लिपुलेख पास हुँदै भारत चीन व्यापार शीर्षकमा अर्को खबर छ भने उद्योगी
14: मुन्द डाकु घरमा छापा माने एसएसपी कटुवाललाई स्पष्टीकरण शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: नागरिक दैनिकमा देशभरि ग्यासको कृत्रिम अभाव, उपभोक्ता दिनभर लाइनमा, डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि दश दिनसम्म पाएनन् शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्नु बाध्य छन्। काठमाडौँ उपत्यका अहिले देशभर ग्यास अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि दश दिनसम्म एक सिलिण्डर ग्यास पाउन नसकेको उल्लेख गरिएको छ खबरमा। गोर्खापत्र दैनिकमा ग्यास आपूर्ति सहज बनाउन पहल शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। सरकारले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज पार्न विशेष पहल थालेको हो। एक सातादेखि उपभोक्ताले सहज ढंगले ग्यास नपाएपछि सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई बोलाएर आपूर्ति व्यवस्था सहज पार्न छलफल गरेको हो। असार 31 गतेदेखि बजारमा पूर्ण तौलको सिलिण्डर वितरण शुरू भएकाले माग बढ़दा बजारमा ग्यास आपूर्ति असहजता देखिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार ग्यास आयात बढ़ाउन कूटनीतिक पहल भइरहेको छ। अनावश्यक रूपमा ग्यास संचय नगर्न र हल्लाको पछि नलागी आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरिएको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। भित्री पन्नामा बैंकिङ प्रणाली सुधार्ने अर्थमन्त्रीको प्रतिबद्धता शीर्षकमा खबर छापिएको छ। निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यस अघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकटको व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको हो। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरेको उल्लेख गरिएको छ। अर्को खबर जापानमा नेपाली पाठ्यक्रम शीर्षकमा रूबी रौनियारले नागरिक दैनिकमा लेख्नु भएको छ। जापानमा नेपाली पाठ्यक्रम पढ़ाउने एभरेस्ट इन्टरनेशनल स्कूलमा नेपाली मूलका साथै जापानी र अन्य देशका विद्यार्थी समेत यहाँ पढ़िरहेका छन्। भित्री पन्नामा छापिएको छ आर्थिक कारोबार दैनिकमा ईपीएस भाषा परीक्षामा 9 दिनमै 68,000 आवेदन, बुधबार रातिसम्म 75,000 पुग्ने अनुमान शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा नर्सहरू आन्दोलनमै रहेका बेला इन्टर्न चिकित्सक पनि अनशनमा शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी 1700 इन्टर्न डाक्टर अध्ययन गरिरहेका छन् तर निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्यूटी तालिका स्पष्ट छैन। नर्सहरू आन्दोलनमै रहेका बेलामा चिकित्सकहरू पनि अनशनमा बसेका हुन्। झापा इलाम सदरमुकाम जोड्ने सड़क अवरूद्ध, बोकेर बिरामीको उद्धार गर्दै सुरक्षाकर्मी शीर्षकमा चिरञ्जीवी घिमिरेले नै झापाबाट लेख्नु भएको खबर छ। इलाम सदरमुकामलाई झापासँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्डसँगै वैकल्पिक मार्ग समेत अवरूद्ध बन्दा त्यहाँ स्थानीय नागरिकलाई आउजाउ गर्न समस्या भएको उल्लेख गरिएको छ। थप एकजना घाइतेको मृत्यु भएपछि कप्तानगंजमा फेरि तनाव शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। स्थानीयले रूख ढालेर गरे सड़क अवरूद्ध, गृहमन्त्रीसँगको छलफलपछि पनि आफन्तले रविन्द्रको शव बुझ्न मानेनन्। गोल बजारमा पुगेको छ गृह मन्त्रालयको छानबिन टोली। सिराहाको गोल बजारमा 5 दिन अघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड़ आगजनी सम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली छानबिन थालेको छ। कार्यान्वयनमा आएन प्रहरीलाई पोशाक बापत नगद दिने गृहमन्त्रीको घोषणा शीर्षकमा खबर छापिएको छ भने सुकमासी भूमिहीनलाई लालपूर्जा वितरणमा सरकारले खोज्यो विपक्षीको साथ शीर्षकमा कमलराज भट्टले खबर लेख्नु भएको छ। अर्को खबर बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन भएको बारेमा छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, अध्यक्ष नियुक्तिका लागि आवेदन संकलन गरेको 2 महिना बितिसकेको छ, बाँकी प्रक्रिया भने ठप्प देखिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने आवेदन दिएका उम्मेद्वारहरूको मूल्यांकनको काम भइरहेको बताउनु भएको छ। गलत उजुरीका आधारमा उद्योगीको घरमा छापा मारिएको प्रति प्रहरीले माफी मागेको बारेमा विराटनगरबाटै लेखिएको खबर पनि छापिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। बेलायतमा बालबालिकालाई दिइने नियमित खोपको दर घटेको एक अध्ययनले देखाएको छ। खोप विरोधी गलत सूचना र सामाजिक सञ्जालमा फैलिने अफवाहलाई यसको प्रमुख कारण मानिएको सार्वजनिक स्वास्थ्य विज्ञहरूले बताएका हुन्। धेरै अभिभावक खोप विरूद्ध विचारधाराका कारण आफ्ना बालबालिकालाई खोप नदिने गरेको समेत उनीहरूको भनाइ छ। स्वास्थ्य सेवाबाट पहुँच कठिन हुनु, चिकित्सकसँग नियमित सम्पर्क हुन नसक्नु, खोप लगाउने स्थान टाढा हुनु र नवजात शिशुको हेरचाहमा व्यस्त अभिभावकले खोपको समय छुट्याउन नसक्नु जस्ता कारणहरू पनि भूमिका खेल्ने अध्ययनले देखाएको छ। बेलायतमा यो समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको हो। इंग्ल्याण्डमा 5 वर्ष उमेर पुगेका बालबालिका मध्ये 4 प्रकारका खोप विरूद्ध सुरक्षा दिने 4-in-1 खोप लगाउने दर 2014 89% रहेकोमा अहिले 81% झरेको छ। त्यस्तै दादुरा, गलगाँड र रूबेला विरूद्धको 2 मात्रा एमएमआर खोप पूरा गर्ने बालबालिकाको दर पनि 1 दशक अघि 88%बाट घटेर 84% पुगेको समेत अध्ययनले देखाएको छ। अमेरिकी विदेश मन्त्रीले हर्मुजबाट थप जल जहाजहरूको आवतजावत सहज बनाउने विषयमा इरानसँग भएको वार्तामा कुनै पनि सहमति नभएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रालयले वार्तामा प्रगति भए पनि सहमति हुन नसकेको दावी गरेको हो। तर हर्मुजमा कुनै अवरोध बिनै जहाजहरू नियमित रूपमा आवतजावत गरिरहेको समेत

0: उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी जारी रहे अमेरिकी युद्ध तोपहरूलाई निशाना बनाउने चेतावनी इरानले दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकारले इरानी सेनाले देशमाथिको दबाव र जलमार्ग अवरोधलाई चुपचाप स्वीकार नगर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर प्रकाशित गरेका छन्। साझा खबरमा अब खेल खबर। कराँतीकै स्टार एरिका गुरूङ र नेपाली टी ट्वेन्टी आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा दुवैजना वर्ष खेलाड़ी घोषित हुनुभयो। अवार्ड सहित दुवैजनालाई 25,000 रूपियाँ प्रदान गरिएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली क्रिकेट परिषद एसिसीले भारत, पाकिस्तान, डिफेण्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्याण्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिक इन्फोमा जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नागभी एसिसीका पनि अध्यक्ष रहनु भएको छ।
1: पहिरोको जोखिम कम गर्नका लागि अप्नाउन सकिने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डण्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बेलुका 6 र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 to 9 र दिउँसो 3 बेलुका 7
4: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
5: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
6: बग्ने भयो नि त, जता पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो भएका छन्। पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
7: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो,

0: भयो गर्यो होइन अरू के के
1: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने आँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरेस हामी तार भन्छन् खेतहरू बनाउने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेको छ नि त्यहीँ नै रोकिहाल्नुपर्छ कि त्यसले रोकिहाल्नु पर्यो नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने
0: अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर तिन हुन्छ नि सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन

0: तीन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले कुर्दिने, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
1: पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
0: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि उ गरिदिनु भएको पनि देखाएको।
1: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त। कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त जम्मा हुन पाएन नि त, त्यसको लागि थाहा भएको। तर त्यो रोकथाम गर्न अलिक धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने चाहिँ अब के गर्ने त भन्छ, कमसेकम यसलाई ताल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
2: पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्थापन सहज पार्न मुख्य सचिवद्वारा सरकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड़ रोक्न सर्वोच्चको अन्तरिम आदेश,
2: 500 भन्दा बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीनसँगको नाका वृद्ध हुँदा ईभी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनसनमा,
3: बीमा प्राधिकरण 1 वर्षदेखि नेतृत्वविहीन स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य रूपमा संचालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई प्राप्त स्तनपान गराउन समस्या,
2: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी,
3: र क्रान्तिकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह एरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समयमा विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्ने तर फेरि एकाएक केही समयभित्रै त्यहाँ छोड्नुपर्ने अवस्था आइलागेको छ। त्यसमध्येका एकजना हुनुहुन्छ मेडिकल व्यवसायी दुर्गा प्रसाई। यहाँ एउटा बन्द कोठा देखाइएको छ, बन्द कोठाको माथिपट्टि प्रसाई जस्ता देखिने व्यक्तिको तस्विर छ, तर नजिकै एकजना महिला टेलिफोनको रिसिभर बोकेर कतै कसैसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ अहिले हुनुहुन्न त, एकछिन यसो थुनामा बसेर आउँछु भनी भर्खर निस्कनुभयो, अब त आउने बेला नि भयो होला।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियो
4: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
5: तिले लिने होला, प्रमुख सचेतकहरूले लिने होला होइन, सचिवालयले उहाँलाई सरकाउनु भएको छ, फेरि
6: उहाँको मान्छेहरू कस्ता जित्नु भएको छ भन्ने कुरा हेर्न धेरै गर्नु पर्दैन। अहिले उहाँहरूले मिडियामा बोल्न रोक लगाएको छ, मिडियामा बोल्यो भनेदेखि चाहिँ गाली खान्छन्।
5: अब
6: भन्दाखेरि हामीलाई नेकपा एमालेलाई चाहिँ पर्सनल्ली सोध्नु भयो भने यो विषयमा बोल्दाखेरि बा डराइन्छ कि भनेर कुनै मान्छे डरले भएको तपाईँले भेट्नुहुन्न। तपाईँले मलाई राति 12 बजे सोध्नु भने पनि यदि सहज हुँदाखेरि म कुनै पनि प्रश्नको जवाफ दिन तयार छु। नेकपा एमाले असाधारण प्रकारको संकटका बेला पनि हामी मिडिया फेस गरेर आएको हो, कुनै हामीलाई डर भएन। तर उहाँहरूलाई निर्देशन के छ भने मिडियामा नबोल्नु, बोलेपछि बिग्रिन्छ, संसदमा नबोल्नु, माइक नसमात्नु, समात्यो कि चिप्लिहाल्छ, त्यसपछि चाहिँ बाटामा नजानु, गयो भने त्यहाँ जनताले विरोध गर्छन्, हिंसा हुन्छ, त्यहाँ जितेको सांसद जानु पर्दैन, मान्छे मरिरहेछन् तिमीहरू काठमाडौँ बसेर गफ दिनु चिया पसलमा बसेर भनेर उहाँहरूको निर्देशन छ। अब जनप्रतिनिधि भनेको चाहिँ सेना र पुलिसलाई हप्काउने, कर्मचारीलाई हप्काउने, प्रधानमन्त्रीको धाक दिने जात हो कि मान्छे मरिरहेको बेला गएर त्यहाँ सहजीकरण गर्ने हो त? कुन चाहिँ रासोपाको सांसद अस्ति चुनाव जितिसकेपछि मैदानमा गयो, ल 6 महिनामा ब्यालेन्स आयो, कतिचोटि जानुभयो दमकमा, आफा 5 नम्बर क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद भनेको सामान्यतया त्यो क्षेत्रको चाहिँ मत प्राप्त गरेको मान्छे भनेको त्यहाँका काममा सहजीकरण गर्ने पनि होला नि त। हुन त उहाँसँग के आश गर्नु, अब 1 किलोमिटरमा पर्तिर भएको संसदमा आउन तयार हुनुहुन्न, र आफैलाई चाहिँ प्रधानमन्त्री बनाउने सांसदहरूको प्रश्न फेस गर्न चाहे हुन्न उहाँलाई झापै जानुहुन्छ भने त के आश गर्नु र तर अरू पनि कहाँ गए त मैदानमा मान्छे अप्ठ्यारो पर्दाखेरि चाहिँ कहाँ गइरहेछन् कुन ठाउँमा उनीहरू संकटमा छन् कुन ठाउँमा उनीहरू सहजीकरणमा छन् त्यसकारण एउटा संयोगले एउटा घटनावश आएका केही मान्छेहरू त्यो पनि उहाँहरूले अल्गोरिदमबाट हामीलाई बदनाम गरेर बेइज्जत गरेर सारा घटनाक्रममा चाहिँ आफ्नो पक्षमा चाहिँ मान्छेहरूको जनमत सिर्जना गरेर नभएका सबै घटनामा चाहिँ अरूलाई गाली गलोज गरेर आएको कारणले गर्दा अहिले ठ्याक्कै त्यही फर्किँदैछ। हिजो अस्ति हामीले गोविन्द केसीले अनसन बस्दाखेरि देशलाई ठूलो घाटा भयो मेडिकल क्षेत्रमा डाक्टर नर्सहरू पढाउन पाइएन त्यसले गर्दाखेरि चाहिँ धेरै ठूलो देशको पैसा पलायन भयो भनेर हामीले संसदमा भाषण गर्दाखेरि धेरै गाली खानु पर्थ्यो। सस्मित पोखरेल जस्ता अहिले जो राजसभामा छन् ती सबै गोविन्द केसीको ब्यानर बोकेर सड़कमा उफ्रिन्थे। अहिले पनि हेर्नु होला स्ट्याटस रविको बालनको यी सबै अरू मन्त्रीका हेर्नुहोस् तपाईँ तोसीमा कार्कीहरूको जुलुसमा उफ्राई हेर्नुहोस्। अब गोविन्द केसीका कारणले गर्दा अहिले डाक्टरहरू जहाँ जाँदा पनि के भन्नुहुन्छ भने त्यसमा डाक्टर पनि पाइँदैन नर्स पनि पाइँदैन भन्नुहुन्छ। त्यही गोविन्द केसी अनसन बस्ने त्यसैका पछाडि काँग्रेसका गगन थापाजीहरू उफ्रिने संसदमा त मैले आफै प्रत्यक्ष भएको छु। मैले एकचोटि त्यहाँ 15 मिनट भाषण पनि गराएर छु संसदमा त्यो केसमा यसरी चाहिँ यस्तो मेडिकल क्षेत्र शिक्षा चाहिँ ध्वस्त बनाए भनेर आज त्यही स्थिति छ। त्यसपछि उहाँहरूको ठ्याक्कै जे जे बोल्नुहुन्थ्यो रिभर्स अहिले ठ्याक ठ्याकी जे बोल्नु भएको थियो आजको उहाँहरूका स्ट्याटसले झलझली हिजो देखाएको अवस्था त अहिले देखाउँदैछ अहिले पोल्दैछ नि उहाँहरूलाई। त्यस कारणले गर्दाखेरि खेमजी अरूलाई गाली गरेर होइन आफू राम्रो भएर आउनु भएको भए केही थिएन उहाँहरू आफू राम्रो देखिएर प्रमाणित भएर काम गरेर मैदानमा भिडेर होइन अरूलाई गाली गरेर अरूलाई बदनाम गरेर आउनु भएको छ। अझै पनि म भन्छु सचिनुहोस् राम्रो गर्नुहोस् 5 वर्ष चलोस् सुखद रहोस् होइन 5 वर्षसम्म सरकार अस्थिर हुँदै नहोस् जनताले दिनै पछि अस्थिरताका कथाहरू पढ्नु नपरोस् कुनै मिडियाका पानाहरूमा हामीले चाहिँ सरकारले चाहिँ बिगारो भनेर पढ्नु नपरोस् राम्रै राम्रो होस् त्यो हाम्रो शुभेच्छा हो। तर दुर्भाग्यपूर्ण अवस्था छ देशको उहाँहरूको अहिले जे क्रियाकलाप गर्दै हुनुहुन्छ यो क्रियाकलापले हेर्नुहोस् त महँगी कहाँ पुग्यो। महँगीको कुरा गर्दाखेरि चाहिँ अस्ति उहाँहरू पेट्रोलियम पदार्थ संसारमा सबभन्दा महँगो कुन देशमा छ भन्यो भने त्यो नेपालमा थियो त्यही भारतबाट हामी ल्याउँछौ त्यहाँ सबभन्दा सस्तो छ त्योभन्दा यहाँ चाहिँ धेरै मात्रामा चाहिँ महँगी छ तर पनि उहाँहरूले छोडिदिइराख्नुभयो अहिले फेरि बढो अहिले ग्यास पाउन छोडिसकौ के गरेर बस्नुहुन्छ उहाँहरू छैन के काम गर्नुहुन्छ उहाँहरू के हो त्यो नगरपालिकाको टिम छ त्यो टिमले के गर्छ
5: थप छलफल गरौँला। आजका लागि समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
6: हस् धन्यवाद।
5: उहाँ हुन्थ्यो नेकपा एमालेका नेता विशाल भट्टराई आधारित श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइडी ब्याङ्क।

0: थिएनन् र अहिले तपाईँले हेर्नुभयो भने पछिल्लो समय भामदेव गौतमको अवस्था र त्यस पछिल्लो अहिले तत्कालको अवस्थामा हेर्ने भने माधव नेपालको अवस्थालाई पनि देख्नुभयो र सधैँ शेरबहादुर देउवाले पार्टी छोडेर गइसकेपछिको अवस्थामा पनि उहाँहरू त्यहाँ रहन सक्ने कस्तो हुन्छ भने मेन ठाउँबाट चुडिएर टुक्रिएर अथवा चोइकिएर गएको चीजले आकार लिन सक्दैन। त्यस कारणले गर्दा यो समयको चापलाई समयको परिवेशलाई बुझ्न सक्ने गरी राजनीति नेतृत्व अगाडि बढ्नुपर्छ र जुन ढंगबाट अहिले गतिविधिहरू अगाडि बढाउने कोशिश गर्नुभएको छ र महामानव विवेक कार्यालयको जुन सन्तानभित्र राजनीति गर्ने गरी जुन खालको मातापछि भइरहेको छ यसले पछिल्लो समय इतर पक्ष भनेर देखिएका मान्छेहरूलाई उहाँहरूलाई अझ अप्ठ्यारो पर्दै जाने अवस्था देखिन्छ। त्यस कारणले यो राजनीति अरूले एकले अर्काको राजनीति अस्तित्वलाई स्वीकार गर्ने परिस्थिति निर्माण हुन जरूरी छ। त्यो आधारमा नेपाली कंग्रेस अहिले नयाँ वेगका साथ
1: सभापति पनि आउँदै हुनुहुन्छ अरे होइन हङकङबाट भनेपछि उहाँहरूको त अलिकति भव्य नै हुने भयो नि त। पार्टी सभापति गगन कुमार थापाले मिलाउन किन सक्नु भएन? वार्ता समाज किन हुन सकेनन्? मन किन माझामाझ हुन सकिएन?
0: ममसर कस्तो छ भने सभापति आउनुहोला स्वर्गबाट बीपी कैराला नै फर्केर आए पनि अब परिस्थिति फरक बनिसकेको छ। समयको चापले कंग्रेस अगाडि बढ़िसक्यो। अब पुराना ढंगबाट मेरो हजुरबाले घिउ खानुभएको थियो अहिले हाँसुङ भन्ने अवस्था रहेन। त्यस कारणले शेरबहादुर आउनुहुन्छ अथवा को आउनुहुन्छ भन्ने विषयले धेरै महत्व राख्दैन। अबको परिवेश के हो भने विधिवत ढंगबाट कंग्रेसको विधानमा टेकेर कंग्रेसको दोस्रो विशेष महाधिवेशन भव्यताका साथ सम्पन्न भयो। निर्वाचन आयोगले पत्र काटेर निर्वाचन आयोगले त्यो अधिवेशनलाई स्थलगत अवलोकन गर्यो। निर्वाचन आयोगबाट आधिकारिकता प्रदान भयो। सँगसँगै उहाँहरू अदालतको ढोका ढकढकाउन जानुभयो। अदालतले पनि त्यसलाई न्याय निरूपण गरिसकेको अवस्थामा अब फेरि यसभित्र उहाँहरूले जुन कलेक्टिभ बार्गेनिङ गर्ने कोसिस गरिरहनु भएको छ। अहिलेको यो जे भेला भन्नुहोस् जे मिटिङ भन्नुहोस् जो जसले जहाँ जहाँ भेला बोलाए पनि यी सबै बार्गेनिङ गर्ने कलेक्टिभ बार्गेनिङ गर्नका लागि उहाँहरूले प्रयोग गरेका औजारहरू हुन् र यसमा देखाउने चित्रमा कसको फोटो राख्नुहुन्छ कुन चुनाव चिन्ह लिनुहुन्छ अस्ता को मान्छे प्रमुख अतिथि बन्छ यसले खासै महत्व रहने अवस्था छैन। तर कस्तो भने कुण्ठा पोख्नका निम्ति अथवा नेतृत्वमा जान नसकेको ईर्षा बहन गरेर ईर्षा देखाएको मात्रै कुरा हो भन्न सकिन्छ भन्जी। यो जुन ढंगबाट उहाँहरूको अहिलेको परिवेश र परिपाटी देखिएको छ अहिलेको 21औं शताब्दी र यो अहिलेको जमाना अहिलेको समय परिस्थिति र यो एआईको जमानामा हामीले पुराना कुरा गरेर अहिले पनि कंग्रेसलाई समय सापेक्ष डिजिटलाइज गर्ने कुरा अध्यावधि गर्ने कुरा वैज्ञानिक ढंगबाट अगाडि बढ्ने कुराबाट पन्छिएर बाहिर जान्छौँ र हामी पुरानै शैलीबाट फेरि हामी चिना हेर्ने जमानामा जान्छौँ फेरि हामी आभा गर्ने जमानामा जान्छौँ फेरि हामी उही चिठी पत्रमै जाने हो अहिलेको परिवेश स्वीकार्न सक्दैनौ भन्ने कुराले उहाँहरूलाई सुरुमा यी सबै कुराहरू गगन थापाको नेतृत्वमा रहेर काम गरेर केही जटिलता उहाँहरूले महसुस गर्नुभएको छ। तर बाँधे बाँधे जाए ती तत्त्वबोध भन्छ पछि छलफल गर्दै जाँदै गर्दा अन्ततगत गगन थापाको नेतृत्वमा आजको भेला होस् भोलिको भेला होस् सबै पार्टी हुन् उहाँहरूले ढिलो गरेर मिल्ने अथवा पछि मिल्ने अहिले चोट जस्तो गरेर केही भाग माग्ने यो भाग माग्नका लागि गरिएको प्रयत्न हो। यो प्रयत्नले उहाँहरूलाई कति सार्थकता र कति मूर्त रूप लिन सक्छ समयको चापले उहाँहरूलाई पनि प्रष्ट पार्नेछ भन्ने लाग्छ।
1: यो विषम परिस्थितिमा चाहिँ नेपाली कंग्रेसलाई एक ढिक्का बनाउनु पर्ने नेपाली कंग्रेसलाई मिलाएर जानुपर्ने उहाँहरूले खोजेको सम्मान दिनुपर्ने होइन यी यावत कुराहरूमा चाहिँ अलिकति लचकता अपनाउनु पर्नेमा बाहिर मीडियामा आए जस्तो नहुने भित्री रूपमा चाहिँ पेलेरै सभापति अगाडि जानुभयो भन्ने आरोप पनि छन् त होइन?
0: असाध्यै राम्रो प्रश्न गर्नुभयो। तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूकै मुखारबिन्दुबाट के भएको छ भने पूर्णबहादुर खड्काले के भन्नुभयो भने पूर्णबहादुर खड्का र शेखर कोइरालालाई गगन थापाले हामीलाई वरिष्ठ नेता दिँदा पनि हामीले स्वीकारेनौँ भन्नुभएको छ। अब हामी उहाँहरूलाई पार्टी सभापति बनाउन पनि सक्दैनौ अहिलेको संख्याले उहाँहरूलाई प्रधानमन्त्री बनाउन पनि सक्दैनौ। ती पदभन्दा उहाँहरू तल बस्ने परिस्थितिमा उहाँहरू हुनुहुन्न। तर हामीले के बनायौँ भने उहाँहरूलाई वरिष्ठ नेता गगन थापाले बनाउँछु भनिसकेपछि गगन थापा लचकताको सीमाभन्दा अझ अगाडि बढेर त्यहाँभन्दा बढी लचक हुने ठाउँ छैन। चुडिने गरी लचक हुनु हुँदैन। गगन थापाले मैले शेखर कोइरालालाई पनि वरिष्ठ नेता बनाउन तयार छु पूर्णबहादुर खड्कालाई पनि वरिष्ठ नेता बनाउन तयार छु। कतिपय नेतृत्वहरू के हुन्छ भने उहाँहरूको बास्ना सकिसकेको छ गन्ध हराइसकेको छ तर पनि उहाँहरूले धेरै चिज खोजिरहनु भएको छ तर त्यो उहाँहरूले समय अनुसार आफूलाई पनि परिमार्जन गर्नुपर्छ र हिजोको जस्तो शासन सत्ता हिजोको जस्तो शक्ति आर्जन गर्नका लागि उहाँहरूले मिलाउन खोजेनन् प्रयत्न गरेनन् होइन सबै चरणबाट भएको छ। महामन्त्रीको लेभलबाट संवाद भएको छ उपसभापतिको लेभलबाट संवाद भएको छ संयन्त्र बनाउने कुरामा समेत गगन थापा राजी हुनुभएको छ। धेरै कुरामा गगन थापाले लचकता देखाएको अवस्था देखिन्छ। नजिकबाट राजनीति विश्लेषकहरूसँग तपाईँले सोध्नुभयो बुझ्नुभयो भने पनि गगन थापाको लचकता यहाँभन्दा धेरै लचक हुने ठाउँ छैन। तर अड्डी कसेर मलाई त्यही चिज चाहिन्छ हामीले भनेको हुनुपर्छ भन्ने कुरा जाने र हिजोको विशेष

0: अधिवेशनलाई हामीले स्वीकारेका होइनौ। 111 जना केन्द्रीय सदस्य त्यसमा समाहित गराइदिनुपर्छ। अनि यो विशेष महाधिवेशन भनेको केटाकेटी आए गुलेली खेलाए मटेकाको नासो भन्ने पार्छौं भनेर उहाँहरूले बडो चतुराईपूर्वक कुराहरू गरिराख्नु भएको छ। यो कुरालाई गगन थापाको टिमले पनि राम्रोसँग बुझेको छ र यो नेतृत्वले पनि नजिकबाट बुझेको छ। उहाँहरू जति आफूलाई बाठो र टाठोको रूपमा प्रस्तुत गर्न खोज्नुभएको छ, जुन एंगलबाट उहाँहरूले छलफल सम्वाद गर्न खोजेका एजेन्डाहरूका विषयमा उहाँहरूले बाहिर जुन खालको छलफल गर्नुभएको छ, यी सबै कुराबाट नजिकबाट निहाल्दै गर्दा गगन थापाले असाध्यै विश्लेषण गरेर लचक हुन सक्ने सम्वाद र सहकार्य गर्ने कुरामा उहाँहरूसँग अगाडि बढ्ने र नेतृत्वमा खास मान्छे तपाईँहरूले बनाउनु पर्ने मान्छे कहाँ हो, निर्वाचन समितिमा हजुरहरूको कति मान्छे राख्नु पर्यो, क्रियाशील सदस्यता छानबिन समितिमा को मान्छे राख्नु पर्यो, यो मात्रै होइन हामीले अनुशासन समितिमा को मान्छे राख्नु पर्यो, यी सबै मान्छेहरू ल्याउनुहोस्। हजुरहरूलाई पनि सम्मान गर्ने गरी हामी पार्टीभित्रै उहाँहरूलाई राखेर उहाँहरूकै सल्लाह सुझावलाई ग्रहण गरेर हामी अगाडि बढ्छौं भन्ने कुराको उहाँले हात फैलाएर उहाँहरूलाई साथ र सहयोगका साथ अगाडि लाने गरी प्रयत्न गर्नुभएको छ।
1: समग्र कंग्रेसलाई मिलाएर लैजान खोज्दै गर्दाखेरि पनि त्यसको ब्रेकर कतै विश्वप्रकाश त भन्नुभएको छैन।
0: यो शब्द हामीले प्रयोग गर्यौं भने पनि हाम्रो संस्कार अनुसार पाप लाग्ने कुरा हो। गगन थापाले र गगन थापा र विश्वप्रकाशका बीचमा यी सबै कुराहरू छलफल भएर यो लेभलसम्म हामी जान सक्छौं। तपाईँले पहिला उपसभापतिले सम्वाद गरिसकेपछि अन्तिम रूपमा बीट मार्ने गरी मसँग म सम्वाद गर्छु भन्ने सम्मका सम्वाद भएको हामीले अनुमान गर्न सक्छौं। कहीँनिर नमिल्ने गरी गर्नुभयो होइन, विश्वप्रकाश शर्माले उहाँकै घरमा बसेर छलफल सम्वाद गरेर उहाँलाई यी बुदामा हामी छलफलमा अगाडि पढ्न सक्छौ भनिसकेपछि जवाब नपठाएको कुरा हाम्रा बीचमा ऐना जस्तै छर्लङ्ग छ। त्यस कारणले गर्दाखेरि कतैबाट पनि आफूलाई असुरक्षित महसुस गर्नुभयो, त्यो असुरक्षित महसुस गरिसकेपछि कहिले विश्वप्रकाशप्रति हिलो च्याप्ने, कहिले गगन थापाप्रति हिलो च्याप्ने, कहिले यो समूहका मान्छेहरूप्रति उहाँहरूको अलिक कोर्के नजर पर्ने यो खालको वातावरण सिर्जना भएको छ। यो ढङ्गबाट जानु हुँदैन। सर्दै नेताहरू सम्मानित हुनुहुन्छ, हिजो उहाँहरूको विरासतलाई हामी स्वीकारेका छौं, सम्मान गर्छौं, चाहे पूर्णबहादुर खड्का भन्नुहोस्, चाहे शेखर कर भन्नुहोस्, चाहे अरू नेताहरू भन्नुहोस्, उहाँहरूप्रति हाम्रो सद्भाव, उहाँहरूप्रति सम्मान टुटेको छैन। तर समयको चापलाई नबुझ्दै गर्दा उहाँहरूले गरेको मूर्ख सम्वादलाई हामीले धेरै नजिकबाट हेरिरहन सक्दैनौँ। अहिले पनि उहाँहरूले मूर्खाइ के गरिरहनु भएको छ भने विशेष महाधिवेशन उहाँहरूले नदेखे जस्तो गर्नुभएको छ। देशभरिबाट भेरकुटी मण्डपमा आएको त भव्य अधिवेशनलाई उहाँहरूले नजरअन्दाज गर्नुभएको छ। अनि हामीले जे भने पनि हुन्छ, हामी हिजो पनि हुकुमी शासन जस्तो चलाएका थियौँ, अहिले पनि मुख्य जिम्मालको पाराले शासन सत्ता चलाउनु पर्छ र पार्टी त्यही ढङ्गबाट चलाउने हो। हामी तर यो मुलुकै चल्दैन, हामी नभएको पार्टी कहाँ काङ्ग्रेस पार्टी हुन्छ भन्ने जुन खालको उहाँहरूलाई धङधङी छ, त्यो धङधङीबाट हाम्रा सर्दै नेताहरूलाई निकालेर समयको चाप अनुसार गगन थापाको नेतृत्वमा उहाँहरूलाई कहाँ कहाँ राख्न पर्ने, उहाँहरूलाई कस्तो खालको सम्मान गर्नु पर्ने हो, उहाँहरूको कस्तो संयन्त्र बनाइदिनु पर्ने हो, यो सबै गर्नका लागि हात फैलाएर गगन थापा
1: विभाजनको डिलमा पुग्यो नि त होइन। अब विभाजन त रोक्न सकिँदैन नि त,
0: विभाजन हुँदैन,
1: कोइरालाले नेतृत्व लिने हुनु भइहाल्यो नि त होइन।
0: विभाजन होइन, विभाजन यो विभाजन भन्ने शब्द
1: मसँग कुरा गर्दै गर्दा आधिकारिक कंग्रेसै हामी हौ, तपाईँ कसलाई कंग्रेस भन्दै हुनुहुन्छ भन्नुहुन्थ्यो मलाई फेरि।
0: ठिक छ, उहाँले भन्नुहोला त्यो के हुन्छ भने एकैछिन उहाँहरूलाई त्यो चिज भन्दै गर्दा स्वाद आउँछ, टेस्ट आउँछ, मिठो लाग्छ, तिजकको कुरा गरेर न दिदी खाए जस्तो हुन्छ भनेर उहाँहरूले त्यो महसुस गर्नुहुन्छ भने उहाँहरूलाई भन्न दिउँ। त्यो विषयमा धेरै हामीले वाद विवाद गरिरहनु पर्ने अवस्था छैन। तर के हो भने वैधानिक रूपमा पार्टी फुट्नका लागि संसदभित्रको संसद संख्याको 40% र पार्टीभित्र रहेको केन्द्रीय समितिको 40% सदस्यहरू नचैटिकन पार्टी विधिवत रूपमा फुट्दैन। पार्टी कांग्रेस पार्टी फुट्दै छैन। देशभरिका तपाईँको संचार माध्यमबाट सुन्नुहुने देशभरि रहनुभएका सर्वे कांग्रेसका नेता कार्यकर्ताहरूलाई हामी अनुरोध गर्न चाहन्छौ, कांग्रेस पार्टी फुट्दै छैन। केही मान्छेहरूको झुण्ड, उहाँहरूको असन्तुष्टि, पद नपाएको कुण्ठाका साथ उहाँहरूले केही कुराहरूको भेला छलफल गर्न कोसिस गरिरहनु भएको छ। यो भेला छलफलमा यहाँहरूलाई सरिक नभएर साँच्चै महामानव बिपी कैरालाले सिर्जना गरेको यो पार्टीको जुन विरासत छ यसलाई बोक्ने गरी नयाँ समय अनुसार गगन थापाले नेतृत्व गरेको कांग्रेस नै आधिकारिक कांग्रेस हो भनिरहन पर्दैन। यो सबै कुरा दृष्टान्त हामी सबैले बुझेका छौँ। कांग्रेसको विधानभन्दा माथि गगन थापा पनि हुन सक्नुहुन्न, शेखर कोइराला पनि हुन सक्नुहुन्न। भोलि बनाउँदै गरेको जुन नाटकीय ढङ्गबाट आज आफूहरू सबै पन्छिएर शशाङ्क कोइरालालाई जुन उहाँहरूले एउटा खालले त्यहाँ भित्र ल्याएर अहिले संयोजकको जिम्मेवारी दिनुभएको छ, यसले के बुझिन्छ भने चतुराईपूर्वक ढंगबाट उहाँहरू आफू उम्कने र अरूलाई फसाउने खालको प्रयत्न नेतृत्व पंक्तिले गरेको कुरा देशभरिका कांग्रेसले बुझेका छन्। साँच्चै कांग्रेस हाँक्नका लागि हिज कार्यवाहक उपसभापति भइसकेको मान्छे, मलाई वरिष्ठ नेता चाहियो भन्ने शेखर कोइराला, यी नेतृत्वहरू आज किन पल्सिरहनु भएको छ भन्ने कुरा देशभरिका कांग्रेसहरूले बुझ्नु भएको छ। त्यसकारणले अहिलेको परिवेशमा कांग्रेस फुट्दै छैन, केही झुण्डहरू चोइटिएर जान खोज्नु भएको छ। उहाँहरूले नयाँ पार्टी निर्माण गरेर भोलिका दिनमा कलेक्टिभ बार्गेनिङ गर्न पाइन्छ कि
1: उहाँहरूले
0: अहिले पनि देखाइरहनु भएको छ। बम्जी म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, उहाँहरू के भन्न सक्नु भएको छ भने हामीले अहिले पार्टी बनाउने, पार्टी बनाइसकेपछि भोलिका दिनमा स्थानीय तहको निर्वाचन आउँछ अनि त्यसपछि प्रदेशको निर्वाचन आउँछ। गगन थापाले गठबन्धन गर्दैनन्, हामी सबै पार्टीसँग गठबन्धन गर्यौँ भने फेरि गगन थापा निहुरेर मिल्न आउनु पर्यो भनेपछि त्यतिखेर 60-40 को भाग पाइन्छ भन्ने उहाँहरूले पुराना कुरा सम्झेर सपना देखिरहनु भएको छ। यो सपनामा कहीँ नै कांग्रेस कम्प्रोमाइज गर्ने पक्षमा छैन, त्यसकारणले आजै उहाँहरूलाई यो बुद्धिविलास नगरिकन साँच्चै कांग्रेस एकाकार बनेर यही नेतृत्वसँग समाहित भएर अगाडि बढ्नुपर्छ र उहाँहरूको सम्मानमा कमी नहुने गरी संस्थापन पक्षले पनि त्यो ढंगबाट हामीले वातावरण सिर्जना गर्छौं र गरेका छौं। त्यो आधारमा अगाडि बढ्नुपर्छ। उहाँहरूले जुन खालको भूमिका निर्वाह गर्नुभएको छ यो भूमिका साँच्चै समयको चाप, समयको वेग भन्दा बाहिर गएर उहाँहरू अगाडि बढ़िरहनु भएको छ। यसले पार्टी फुट्ने होइन, केही मान्छेहरू चोइटिएर जानुहुन्छ, चोइटिएका मान्छेहरू बिलाउँदै जानुहुन्छ। तपाईँले हिजका दिनमा देख्नुभयो धेरै नेतृत्वहरू त्यसै गरेर जानुभयो, पार्टी फुटाउने कुरामा गम्भीर हुनुपर्छ। हिज तपाईँले गणेशमान सिंहलाई सम्झिनुभयो भने गणेशमान सिंहको छोरा आज के गर्दै हुनुहुन्छ प्रकाशमान सिंह मलाई थाहा छैन, तर गणेशमानले पार्टीभित्र अपवित्र गठबन्धन भयो भनेर बाहिरिनुभयो। किशनजीले म पार्टी फोड्न चाहदिन भनेर साने बाबा आएर पार्टी फुट टाल्न दिनु भएन। त्यसैका शिक्षक हौ, त्यसैका सन्तान हौ भन्ने नेतृत्वले आजका दिनहरूमा यो विषयलाई पनि गम्भीर रूपमा लिन जरूरी छ। सरदेश नेताहरूप्रति हामीले यो प्रश्न गरिरहनु पर्ने वातावरण सिर्जना नगरिदिएको भए हुन्थ्यो, तर उहाँहरूले यो खालको वातावरण सिर्जना गरिरहनु भएको छैन। त्यसकारणले कांग्रेस फुट्दैन, कांग्रेस एकाकार भएर अगाडि बढ्छ। केही मान्छेहरू राजनीतिबाट विस्थापित हुनुहुन्छ, स्वाभाविक समयको चापले गर्दा भोलि निरन्तर रूपमा गगन थापा पनि रहने होइन। जुन परिवेश छ त्यो परिवेशलाई स्वीकारेर अगाडि बढ्नुभन्दा कांग्रेसभित्र अर्को विकल्प छैन। अहिले देखिएको जुन कथित रूपमा बोलाइएका भेलाहरूमा देशभरिका आम कांग्रेसका कार्यकर्ता नेता साथीहरूलाई कहीँ पनि तपाईँको राजनीतिक रूपमा बाटो नबिराउनका लागि, तपाईँको पाइला गन्तव्य अप्ठ्यारोमा नपार्नका निम्ति हामी समग्र देशभरिका कांग्रेसहरूलाई आग्रह गर्न चाहन्छौ। विभिन्न नाममा गरिएका भेलाहरू यी मिथ्या भेलाहरू हुन्, यी कसैलाई पनि कर्कामा पार्नका लागि बोलाइएको छ। यो भेलाले कलेक्टिभली भोलिका दिनमा बार्गेनिङ गर्ने, गगन थापासँग भाग माग्नका लागि गरिएका भेलासँग हामीले नजिकबाट विश्लेषण गरेका छौं, अध्ययन गरेका छौं, उहाँहरूको मनसाय बुझेका छौं। त्यो आधारमा अगाडि बढ्नु हुँदैन, कांग्रेस एकाकार बनाउनु पर्छ। यो पछिल्लो परिवेशलाई कांग्रेस जिम्मेवार भएर
1: हस्त यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नेपाली कंग्रेसका युवा नेता लेखनाथ पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो पैसा विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: स्थानीय तह को आवाज र अभ्यास देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशै भरि पालिका बहस
3: यतिखेर पालिका बहसमा फिकल गाउँपालिका सिन्धुली के अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघ नेपाल के सचिव पार्वती सुनवार हामीसँग प्रत्यक्ष हुनुहुन्छ। पार्वतीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। यतिखेर अब गाउँपालिका राष्ट्रिय महासंघको सचिवको रूपमा काम गर्दै गर्दाखेरि शुरूआतमा, किनभने स्थानीय तहमा काम गरेकै व्यक्ति यतिखेर चाहिँ प्रधानमन्त्री हुनुहुन्छ देशको, होइन बालेन्द्र शाहजी, स्थानीय तहका समस्याहरू उहाँलाई राम्रोसँग थाहा छ। अब तपाईँ पनि गाउँपालिका राष्ट्रिय महासंघको सचिव पनि, भेटघाट राम्रै भइरहेको होला नि त, होइन? सुशासनका निम्ति, स्थानीय तह सुधार्नका निम्ति प्रधानमन्त्रीज्यूसँग
4: भेटघाट गर्ने प्रयास हाम्रो महासंघको तर्फबाट गर्न त्यो भएको थियो, तर भेट भएको छैन जस्तो लाग्छ जहाँसम्म।
3: स्थानीय सरकारहरूले अहिले सबैभन्दा बढी भोगिरहेको समस्या के हो?
4: स्थानीय सरकार भनेको सेवा प्रवाहको युनिट पनि हो, त्यसको साथसाथै हामीले केही यहाँ पालिकाबाट चाहिँ केही विकास निर्माणको कामहरू पनि गर्छौँ। पालिका विशेषमा पालिका विशेषको हिमाल पहाड तराईको पालिकाको समस्याहरू फरक फरक पनि छन्। त्यो समस्याहरूमध्ये मुख्य चाहिँ अब वित्तीय सङ्घीयता अलिकति कम तलसम्म आयो भन्ने प्रमुख समस्या चाहिँ यही रहेको छ। अब सङ्घीयताको पनि प्राथमिक सङ्घीयता यसै गरी राजनीतिक सङ्घीयता चाहिँ हाम्रोमा कार्यान्वयन भइसकेको छ। अहिलेको प्रमुख समस्या भनेको चाहिँ वित्तीय सङ्घीयता चाहिँ जुन चाहिँ संविधानले परिकल्पना गरे बमोजिम चाहिँ तल्लो तह भनेको हाम्रो स्थानीय तह स्थानीय सरकारहरूमा चाहिँ हस्तान्तरण हुन नसकेको यही समस्याको रूपमा चाहिँ देखिएको छ।
3: जस्तो सङ्घ र प्रदेशबाट स्थानीय तहले अपेक्षित अधिकार र स्रोतहरू पाएको छ कि छैन अहिले अब कार्यान्वयनको चरणमा?
4: अधिकार चाहिँ हामीलाई संविधानले प्रदान गरेको छ। यो संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन गर्नको लागि चाहिँ स्रोत प्रदानको पनि उचित व्यवस्थापन हुनुपर्छ। संविधानले हामीलाई अधिकार प्रदान गर्यो, तर कार्यान्वयन गर्नको लागि त स्रोत साधन चाहियो। स्रोत साधन चाहिँ वित्तीय संहिता मार्फत चाहिँ हस्तान्तरण हुनुपर्ने स्रोत साधन चाहिँ हस्तान्तरण नभइरहेको अवस्था छ।
3: स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउन, होइन, जस्तो कानूनी सुधारका कुराहरू महासंघले देशभरका गाउँपालिकालाई साझा आवाज बन्ने गरी चाहिँ कसरी नेतृत्व गरिरहेको छ?
4: हामीले विशेष त स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्नको लागि हामीलाई तीनवटा संविधानले स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायकी कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने गरी व्यवस्थापन गरेको छ। त्यसमा चाहिँ हाम्रो गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय सरकारहरूलाई चाहिँ विधायकी व्यवस्थापन कसरी चुस्त हिसाबमा गर्ने, त्यसै गरी कार्यपालिकाले कार्यकारिणी अधिकार प्रयोग गर्छ, त्यो कार्यकारिणी अधिकार कसरी प्रयोग गर्ने, न्यायिक अधिकारलाई न्यायिक अभ्यासलाई कसरी संस्थागत हिसाबमा व्यवस्थापन गर्ने, सञ्चालन गर्ने, कार्यान्वयन गर्ने, यी विषयहरूमा चाहिँ गाउँपालिका राष्ट्रिय महासंघको तर्फबाट पनि आफ्नो सदस्य पालिकाहरूलाई हामीले निरन्तर क्षमता विकास गर्ने, सहयोग गर्ने, संस्थागत हिसाबमा सहयोग गर्ने कामहरू गरिरहेको छौँ। र यो देशभरि नै भएको छ, यो अघिल्लो फर्स्ट टर्ममा पनि भएको थियो, सेकेन्ड टर्ममा पनि हामीले निरन्तर गरिरहेका छौँ। कानून निर्माणको सन्दर्भमा सहजीकरण गर्ने कामहरू गरिरहेका छौँ विधायकी अधिकार अन्तर्गत, त्यसै गरी कार्यकारिणी अधिकार अन्तर्गत पनि कार्यपालिकाले गर्ने सम्पूर्ण कार्य सम्पादनहरू कसरी गर्न सकिन्छ भनेर गाउँ कार्यपालिका जुन चाहिँ अब विधायकीको पनि विधायन समिति अन्तर्गत रहेर कार्यान्वयन गर्ने समितिहरूलाई पनि हामीले क्षमता विकास गर्ने कामहरू गरिरहेको छौँ। त्यसै गरी न्यायिकको पनि अब न्यायिक समितिमा रहनेहरूलाई न्यायिक समितिको सम्पूर्णलाई कसरी क्षमता विकास गर्ने, त्यो काम चाहिँ हाम्रो गाउँपालिका राष्ट्रिय महासंघको तर्फबाट संस्थागत हिसाबमै भएको छ। र अनि कार्य सञ्चालनको सन्दर्भमा पनि हामीले वर्षभरि गाउँ कार्यपालिकाले सम्पादन गर्ने, स्थानीय सरकारहरूले सम्पादन गर्ने कामहरू के हुन्छन्, नगरी नहुने कामहरूलाई चाहिँ कुन कुन महिनामा कसरी गर्न सकिन्छ भनेर आर्थिक वर्षलाई मानेर हामीले मार्गदर्शन गर्ने कामहरू, क्यालेन्डरहरू निर्माण गरेर प्रदान गर्ने कामहरू, स्थानीय सरकारको नेतृत्व मात्र नभएर त्यहाँ प्रशासनिक नेतृत्वलाई समेत हामीले क्षमता विकास गर्ने कामहरू, तालिम प्रदान गर्ने कामहरू पनि गरिरहेको छौँ।
3: होइन, अब फिक्कल गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, होइन, र महिला नेतृत्व फिक्कल गाउँपालिकामा अहिलेसम्म अब त कति छ 8-10 महिना बाँकी छ अरे तपाईँहरूको कार्यकाल पनि मैले राम्रो गरे एकदम होइन धेरै चुनौतीका पालहरू थिए त्यसलाई चाहिँ अलिकति पन्छ्याउने काम भयो भन्ने खालको के छ राम्रो गर्नुभएको त्यहाँ
4: फिक्कलमाखेरि वान चेयर वान टेबल मार्फत चाहिँ सेवा शुभारम्भ गरेका हौ अब यति बेलासम्म आइपुग्दा मैले अघि पनि भने हामीलाई स्थानीय सरकारहरूलाई चाहिँ विधायकी कार्यकाल चाहिँ न्यायिक अधिकारहरू चाहिँ प्रदान गरिएको छ जस अन्तर्गत रहेर हामीले सुरुमा आफ्नो पालिका सञ्चालनको लागि कानूनहरू निर्माण गर्ने कामहरू गर्यौं त्यसै गरी हामीले चाहिँ अब त्यो त्यसको साथसाथै स्थानीय सरकार स्थापना भइसके पश्चात कानून निर्माणको साथसाथै यहाँ आवश्यक पर्ने अब पूर्वाधार संरचनाको कामहरू गर्यौं यहाँ मेरो पालिका चाहिँ कस्तो हो भने विकासको सन्दर्भमा कुरा गरिरहँदा बागमती प्रदेशमा बिजुली नपुगेको एउटा पालिका हो भने फिकल पालिका पनि हो अनि हामीले नयाँ विकासको सन्दर्भमा कुरा गर्दा 99% घरधुरीमा बिजुली बालेका छौँ सड़क सञ्जालहरूले गाउँघरलाई जोडेका छौँ यहाँका कृषि उत्पादनहरूलाई हामीले बजारीकरणको लागि प्रयासहरू गरेका छौँ उत्पादन वृद्धिको लागि कामहरू गरिरहेको छौँ अनि सेवा प्रवाहको युनिटलाई सशक्त बनाउनको लागि आफ्नो गाउँ कार्यपालिकाको कार्यालय साथसाथै हामीले ओडा कार्यालय स्वास्थ्य संस्थाको कार्यालय विद्यालयको पनि भवनहरू यस्ता कामहरू चाहिँ गरिरहेको छौँ अब शिक्षा आधारभूत शिक्षा र आधारभूत स्वास्थ्य भन्छ आधारभूत शिक्षा र आधारभूत स्वास्थ्यलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले हामीले सेवा प्रवाहलाई चाहिँ चुस्त गर्नको लागि चाहिँ हामीले हाम्रो पालिकाको विद्यालयहरूलाई क्षमता विकास गर्ने कामहरू त्यहाँ सपोर्ट गर्ने कामहरू गरिरहेको छौँ र अहिलेसम्ममा आइपुग्दाको अवस्थामा नतिजालाई हेर्दा पनि हामीले शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा गरेका प्रयासहरू अभ्यासहरूको कारणले गर्दा हामी चाहिँ देशमा उत्कृष्ट पालिकामा चाहिँ छौँ हामीले एससीको नतिजा हेर्दा पनि हामीले 90% भन्दा माथि हाम्रो विद्यालयबाट विद्यार्थीहरू उत्तीर्ण हुनुभएको छ स्वास्थ्यको क्षेत्रमा हेर्दा पनि हामी जिल्लाभरिको पालिकाहरूको हिसाबमा चाहिँ नतिजा निकाल्दा हामी स्वास्थ्यको क्षेत्रमा पनि अगाडि छौँ यसरी हामीले सेवा प्रवाह विकास निर्माणको साथसाथै हामीले प्रमुख काम चाहिँ जिम्मेवारी चाहिँ सेवा प्रवाह सँग प्रदेश सँगसँगै मिलेर हामीले सेवा प्रवाहको कामहरू चाहिँ पालिकाले गर्नुपर्छ भनेर हामीलाई संविधानले पनि मार्गदर्शन गरेको छ त्यही मार्गदर्शन अनुसार सङ्घ प्रदेशसँग मिलेर सेवा प्रवाहको कामहरू गरेका छौँ मेरो वडा कार्यालयहरूले धेरैवटा सेवा प्रवाह गर्छ त्यसमध्ये वडा सचिव र वडा अध्यक्षहरूले गर्ने छुट्टै छुट्टै सिफारिसको कामहरू पनि छन् धेरै कामहरू नागरिकसँग नजिकमा रहेर हामीले काम गरिरहेका छौँ यो यति बेलासम्म गरेको कामहरू अहिले यहाँ बताएर सकिँदैन किनकि हामीले स्थानीय सरकार स्थापनादेखि नै हामी काम गर्दै आइरहेका छौँ धेरै काम
3: पर्यटनको क्षेत्रमा के काम गर्नुभयो होइन हरिहर पुरगढी होइन सुनकोशी नदी महाभारतका लेखहरू छन् ऐतिहासिक गढी छ नेपाल अङ्ग्रेजी युद्ध संघको

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब priority सेवा को सुविधा सहित पाउन होस same day support 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तै मा साथे mesh router किन्दा 16% discount को बारी छूट आजै जोड्न होस Vianet अब सबै connected
3: थप जानकारी को लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: via Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनु होस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रुपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी अस्पताल प्राली गोलाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नै हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478339023 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
6: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082520032 र मोबाइल नम्बर 98121919018
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भो बोलादै के गुनगुनाइरहेको
15: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
22: यसका बाजे लाटाले हाँडेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुचुङ चुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल सिचौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894
24: खुसीको खबर
14: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
25: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
26: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
26: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857823971

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843-27-695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
6: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू, तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808-64-0171।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआइसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनिया डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोला चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747860011 र 9558840601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
20: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू,
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9558835952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
19: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला।
1: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
19: सृजना नर्सरी एन्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
19: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
19: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ
1: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 98578-20178 र 98134-11448।
2: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात।
19: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
1: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाकान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
19: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98578-80103।
1: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइङडाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो सन्ने जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
4: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
5: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
5: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
9: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
10: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
12: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
13: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
12: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुम टुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
14: हामी कहाँ सार चिसौ असना सासो चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
15: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो डाङ
14: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9478874894
1: खुसीको खबर
16: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822186576।
18: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
19: किसानहरूका लागि खुसीको खबर,
20: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
19: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
21: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
22: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
23: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
20: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
25: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
26: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू,
27: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाईं सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98578-40-601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-97-72।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
14: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्चो हुन्न भने?
13: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू?
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
19: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
20: ViaNet
21: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
22: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
23: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
21: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206001, मोबाइल 97487071 र 98107031380।
24: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
25: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
26: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
26: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अनशनरत नर्स अभियन्ता राणा भाटरा सरकारबीच 19 बुधे सहमति, विरोधका कार्यक्रम फिर्ता। हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल। नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन। प्रयोग विस्तारमा व्यवस्था गरे थप पछाडि पर्न सक्ने चेतावनी। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो, खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्कीको शीर्ष क्लब ट्राब्जोन स्पोरमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता ज्योति राणा भाट र सरकारी वार्ता टोलीबीच 19 बुधे सहमति भएको छ। सहमतिसँगै गएको बिहिबार 14 गतेदेखि अनशनरत राणा भाटले आज बिहानदेखि आफ्ना विरोधका सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता राणा भाटबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि 7 दिनभित्र कार्यदल गठन गरी 6 महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ। 7 दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक, सेवा सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने सहमति भएको हो। साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ फ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमति पत्रमा उल्लेख छ। त्यस्तै अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मापदण्ड परिमार्जन गर्ने तथा प्रवेश परीक्षा नीति सुधार गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने लगायत विभिन्न 19 बुधामा सहमति भएको हो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारको क्रममा हिजो बिहान ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिवी शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुवामा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि 2 जनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओम प्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। नेपाल जस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई व्यवस्था गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा 100 वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन सन् 2026 देखाएको हो। विकासशील देशहरूका सरकारले बिजुली, इन्टरनेट पहुँच, सिप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमी कमजोरीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा काया पलट ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ। एआईका कारण रोजगारी गुम्ने भन्दा पनि यसले कामदारको क्षमता बढ़ाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। गिलले एआईबाट फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्ने उहाँको धारणा छ। एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनर्स्थापित गर्न कठिन हुने उल्लेख छ। यस्ता एआई प्रणाली संचालनको लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकोले अत्याधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपन एआई, डीपसीक, गुगल र एन्थ्रोपिक लगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। आज बिहान 7 बजेतिरको पहिरोले सड़क अवरूद्ध हुँदा गाड़ी चल्न नसकेका सड़क डिभिजन कार्यालय भरतपुर चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो। गैराति चितवन आसपासका क्षेत्रमा पनि पानी परेको थियो। सिमलतालमा लेदो झरिरहेको छ। अहिले पहिरो र लेदो हटाउने काम भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। एकाधी घण्टामा पहिरो र लेदो हटाउन सकिने गरी काम भइरहेको उहाँको भनाइ छ। यसैगरी बाढ़ी पहिरो लगायतका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध छन्। सिन्धुपाल्चोक करणीको राजमार्ग, दोलखाको लामा साँगु रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्यापुरवेशी, रूकुम पश्चिमको जाँजरकोट डोल्पा सड़क तथा मुस्ताङको बेनीजोमसोम सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएका नेपाल प्रहरीले जनाएको छ। इलामको मेची राजमार्ग पनि अवरूद्ध छ, तर वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा भने रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ, लुम्बिनीको एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाड़ी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै तराई भागका केही ठाउँमा पनि पानी पर्ने अनुमान छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भाग साथै मधेस प्रदेशका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
0: भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अशोक थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। पछि लगान, गजिनी, राउडी राठौर लगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। रावतका श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ। उहाँले रसो दीर्घ, अबाट आमा लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले पनि उहाँको निधनमा श्रद्धांजलि अर्पण गर्नुभएको छ। अब विदेशको खबर। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुती विद्रोहीले आक्रमण गरेका छन्। जहाजमा रहेका सबै 13 जना भारतीय नागरिकलाई भने सकुशल उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ। जहाजमा भारतीय 13 जना सहित 14 जना व्यक्ति रहेका र सबैको उद्धार गरिएको हो। विस्फोटक पदार्थले भरिएको एउटा बोट जहाजमा ठोकिएको थियो। यो आक्रमणपछि जहाज लाल सागरमा डुबेको छ। जहाजका चालक दल सदस्य लगायत 13 जनाको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारी सँग समन्वय र सहकार्य गरिरहेको भारतका जहाज मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभएको छ। भारतको विदेश मन्त्रालयले एमएसभी फैजी नूर ए औलिया नामक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादको भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपूलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल आइपुग्ने जनाएको छ। आज बेलुका ट्राबजोन पुग्ने कार्यक्रम रहेको क्लबले जनाएको हो। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपूलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्धमा नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपूल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले लिभरपूललाई 2 पटक प्रिमियर लीग, 1 पटक यूईएफए च्याम्पियन्स लीग, क्लब विश्वकप, यूईएफए सुपर कप, एफए कप, 2 पटक ईएफए कप तथा कम्युनिटी सिल्डको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। लिभरपूलका लागि उनले 442 खेलमा 257 गोल तथा 120 असिस्ट गरेका छन्। चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनशनरत नर्स अभियन्ता राणा भट्टरा सरकारबीच 19 गते सहमति, विरोधका कार्यक्रम फिर्ता, हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल। नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन, प्रयोग विस्तारमा व्यवस्था गरी थप पछाडि पर्न सक्ने चेतावनी। मुगली नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो र लेदो खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार। र लिभरपूलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुनेछ।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्ने छ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
6: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808664071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयु सेवा,
8: 10 बेड एनआइसीयु सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
19: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
20: अब के हुनु रे बाबु, दाँत दुखेर मर्नु लागिसके म त भन्ने।
19: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
21: हामी कहाँ उपलब्ध सेवाहरू,
22: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
21: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
23: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
24: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
17: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
14: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
0: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
1: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
14: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारी को लागि चिनारी हस्पिटल प्रारी गलाइन तुलसीपुर दान फोन नंबर 082520601 मोबाइल 97487071 र 98107031380।
3: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
14: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नै हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
14: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
14: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
14: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082520032 र मोबाइल नम्बर 98121998।
25: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जति दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
26: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
27: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
26: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
27: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
26: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
27: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478444683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
28: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
29: के भो बोलादै के गुनगुनाइरहेको?
28: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
29: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
28: यति सजिलै?
29: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदी का आधुनिक डिजाइन का गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषाल सँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
9: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटकै कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल चिसौ अचना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578823894 98478814894।
11: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98228556576।
8: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
12: किसानहरूका लागि खुसीको खबर:
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98578-23-971।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगा।

0: ಸಾಧ್ಯ ಶೃಂಗೇ ನಿತ್ಯ ಯೇರಿಯ ಪರ್ಕತಿ ಎಫ್ಎಂ ತಿಮ್ಮಂದು ಸುಮ್ಮ ಜಾತ್ಮಗಾರಿ
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रो फार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
2: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
1: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558720178 र 9814411448।
3: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
4: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा,
5: के भयो?
4: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
5: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दान, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
6: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डा। फोन 0825206601, मोबाइल 9704564478 र 9858840601।
7: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिकल फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
8: डाक्टर द्वारा उपचार हुने रोगहरू
7: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
9: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब सिनारी हस्पिटल तुलसीपुरमा मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू एमबीबीएस एमएस पीजीएमआईआर इन्डिया फेलोसिप युरो अङ्कोलोजी टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन पित्तथैलीको पत्थरीको अपरेशन एपेन्डिक्स हाइड्रोसिल पायल फिस्टुला शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिमतर्फ फोन 082-520-601 मोबाइल 97-046-7747 र 98-578-40-601 स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
10: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
13: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडी कुनामा मोबाइल नम्बर 9808 64 071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, विनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकी उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआइसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, डाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9745806011 र 9855840601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, डाक दुखेर मर्नु लागिसके मात्र कुन गए सन्च हुन्न भने
20: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
22: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
22: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9855835952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
25: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
24: ViaNet
16: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू।
2: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारी को लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नंबर 0825206601 मोबाइल 97487071 र 98107031380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
26: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
27: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मान्य हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
26: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
28: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
26: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
28: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
26: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
29: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: कागती र खरानीको प्राकृतिक शक्ति युक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन फिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हान्डल बारेको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भट्क कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
12: हामी कहाँ साल, सिसौ, अस्ना, सासु, चौका, झाल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578423894, 98478424।
14: खुसीको खबर,
15: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगर

0: छदाम उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860791194 र 9822186576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
2: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
4: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
5: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य शहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म, चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डा। फोन 082-520-601, मोबाइल 9704-56-478 र 9858-40-601।
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स साथै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
8: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
9: डाक्टर द्वारा उपचार हुने रोगहरू
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
9: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
12: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
2: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
12: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
5: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। चिनारी हस्पिटल प्राली तुलसीपुर 5 गलाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
14: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस, तुलसीपुर 5 गलाइन दाल, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं बन्जो गाउँ

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने
20: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
22: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू,
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
22: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
26: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
27: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
28: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू।
1: नसा तथा हाड जोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
28: विस्तृत जानकारी को लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दाङ फोन नंबर 0825206001 मोबाइल 9747807011 र 9810871380।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
4: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै।
5: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
8: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाई सँगसँगै

0: पार्टी प्यालेस को खोजी में हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू संचालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
5: किन फिर गरेकी नानी, जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
6: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
7: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
6: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
7: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
8: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
9: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
8: मेरी आमोई नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
9: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
10: हामी कहाँ सार, सिसौ, असना, सासु, चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुन्द्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857723894, 9478714894।
12: खुसीको खबर,
1: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822186576।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म सिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डाँ। फोन 082-520-601 मोबाइल 97054-66478 र 98578-40601।
15: किसानहरूका लागि खुसीको खबर,
16: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
15: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-480-002 र मोबाइल नम्बर 98578-23-971।
17: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
18: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
19: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
16: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्। तपाईको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
15: सृजना नर्सरी एन्ड एग्रो फार्म।
16: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
15: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
16: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
15: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ,
16: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-5-78-20-178 र 98-134-11-448।
20: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुआत।
21: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
22: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
21: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
15: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
2: वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
23: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
25: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
24: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 अनलाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
25: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईको, सेवा हाम्रो।
26: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
24: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाईं विवाहको लागि

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: आज सुनको भाव तोलामै 4,200 रुपियाँले बढ्यो तोलाको 2,00,000 अट्ठाको धुलो उड्न सक्ने अनुमान र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राब्जोन स्पोरमा आबद्ध हुने नेपाल खबरमा अब पूरा खबर लेदो र पहिरोले बिहान अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुलेको छ आज बिहान 7 बजेतिर चितवनको सिमलताल नजिकै पहिरो र लेदो खसेपछि यो सड़क खण्ड दुईतर्फी अवरूद्ध भएको थियो सड़क डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो हटाउने तथा लेदो सफा गरेपछि झण्डै 2 घण्टापछि सड़क खुलेको जनाएको छ अहिले यो सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन् मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरोको जोखिम कायम रहेको र बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरूद्ध हुने गरेको छ यो सड़क खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आग्रह छ यसैबीच आज काठमाडौँ उपत्यकासहित देशका 40 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित देशका विभिन्न 40 जिल्ला र यी जिल्ला आसपासका खोला नदीमा आकस्मिक बाढ़ीको सम्भावना छ आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ त्यस्तै कोशी बागमती गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पानीसँगै नदी तथा खोलामा बहाव बढ़न सक्ने अनुमान छ बाढ़ी पूर्वानुमान बुलेटिनका अनुसार बाढ़ीको जोखिम रहेका अरू जिल्लामा ताप्लेजुङ 5 थर 13 थुम संखुवासभा सोलुखुम्बु दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे मकवानपुर नुवाकोट धादिङ रहेका छन् त्यस्तै रसुवा गोरखा चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही कपिलवस्तु तनहु पाल्पा स्याङ्जा लमजुङ कास्की पर्वत म्याग्दी बागलुङ रूकुम पूर्व र रूकुम पश्चिम जाजरकोट जुम्ला बजाङ दार्चुला बैतडी डोटी डडेलधुरा र कञ्चनपुर रहेका छन् बाढ़ीको सम्भावना रहेका जिल्लाका बासिन्दालाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने हेलो सरकारमा गुनासा बढ़ेका छन् विभिन्न बहुच्यानल फोन वेबसाइट फेसबुक वाट्सएप इन्स्टाग्राम इमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन् निशुल्क टेलिफोन नम्बर 1111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ेका छन् गएको आर्थिक वर्ष 82-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढ़ेका हुन् कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 82-83 बढ़ेर 69,724 पुगेका छन् अर्थात 53,156 गुनासा थपिएका छन् वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढ़ेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका येल्लो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ येल्लो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन् कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकोमा 39,177 गुनासाको समाधान गरिएको छ आज सुन चाँदीको भाव बढ़ेको छ सुन आज तोलामै 4,200 रुपियाँले बढ़ेको हो भाव बढ़ेर सुन आज तोलाको 2,88,000 पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ यससँगै हिजो सुनको भाव तोलाको 2,83,800 रुपियाँ रहेको थियो त्यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रुपियाँले बढ़ेको छ चाँदीको भाव आज बढ़ेर तोलाको 4,475 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ हिजो चाँदी तोलामा 4,380 रुपियाँमा कारोबार भएको थियो विभिन्न माग राखेर अनसनमा बसेकी अभियन्ता नर्स ज्योति राणाभाटले अनसन अन्त्य गर्नुभएको छ सरकारी वार्ता टोली र अभियन्ता राणाभाटका बीच आज बिहान विभिन्न 19 बुँदे सहमति भएपछि राणाभाटले अनसन अन्त्य गर्नुभएको हो उहाँ गएको साउन 14 गतेदेखि अनसन बस्नुभएको थियो सहमतिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्री कृष्ण श्रेष्ठ वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राष्ट्र बैंकले आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दै चितवन राष्ट्रिय निकुञ्जको सौरा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थाल्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा
2: 10% गुनासा बढ़ी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार यो निक्षेप संकलनका लागि आज दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर ओबीएसएस मार्फत बोलकबल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याजदर बोलकबल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सावा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। न्यूनतम 10 करोड़ र अधिकतम 5 करोड़ गुणांकमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दै आएको छ। चितवन राष्ट्रिय निकुञ्जको सौरा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ। झण्डै 2 हप्ता यता अन्दाजी 18-19 वर्षको जंगली हात्ती देखिन थालेको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार हात्ती सौराको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ। केही दिन अघि हात्ती प्रजनन केन्द्र पुगेको यो हात्तीलाई त्यहाँ आउने अरू जंगली हात्तीले लखेटेका थिए। अहिले सौराको निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको पौडेलले बताउनुभयो। नयाँ देखिएको यो हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख भने दिएको छैन। अब विदेशको खबर। अन्तरिक्षमा घुमिरहेको स्पेस एक्सको फाल्कन 9 रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ। यो टुक्रा 4 मेट्रिक टन गरौं अर्थात 4000 किलोको रहेको छ। गएको जनवरीमा फायर फ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो। रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो 1:20 आसपासमा चन्द्रमामा ठोक्किने सम्भावना सहितको अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो झण्डै 8,690 किलोमिटर प्रति घण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ। रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धूलो उड्ने अनुमान छ। सामान्य अभियानको तुलनामा बढ़ी धक्का आवश्यक परेकोले फाल्कन 9 को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन। त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्राहरूसँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो। नासाका अनुसार यसबाट तत्काल कुनै खतरा भने छैन। चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै कम हुने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकी समाचार संस्था एसोसिएट प्रेसले वैज्ञानिकलाई उद्धृत गरी यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने जनाएको छ। अब खेल खबर. इंग्लिश क्लब लिभरपूल का पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्. क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ. क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल हुँदै ट्राबजोन पुग्ने कार्यक्रम रहेको जनाएको छ. सलाह गएको सिजनको अन्त्यसँगै लिभरपूलबाट बाहिरिएका थिए. हाल उनी कुनै क्लबसँग अनुबन्ध नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्. सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपूल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्. लिभरपूलका लागि उनले 442 खेलमा 257 गोल गरेका थिए. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ सड़क खण्ड खुल्यो. आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम. येल्लो सरकारमा 1 वर्षमा 321% बढ़ी गुनासा. नयाँ सरकार बनेपछि गुनासा झनै बढ़्दो. आज सुनको भाव तोलामै 4,200 रूपियाँले बढ़्यो. तोलाको 2,88,000 रूपियाँमा कारोबार. स्पेस एक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै ठूलो मात्रामा चन्द्रमाको धूलो उड्न सक्ने अनुमान. र लिभरपूलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने. दिउँसो 12 बजेको नेपाल खबर सकियो. दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला. यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं. नमस्कार.

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश। वन जंगलमा जडीबुटी खेती गरौं।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
14: के भो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
14: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
16: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
17: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
19: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
18: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भत्का कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
21: हामी कहाँ साल चिचौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
22: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855823894 9478814894
23: खुसीको खबर
13: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9868079194 र 9822186576
23: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
24: किसानहरूका लागि खुसीको खबर
13: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
25: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
26: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 082-525-925, मोबाइल 98578-20925।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।

0: बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोन छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
3: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
5: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू, एमबीबीएस, एमएस, पीजीएमआईआर इण्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इण्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-525-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
8: दन्त परीक्षण तथा परामर्श सेवा,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत निकाल्ने,
8: दाँत भर्ने,
7: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
7: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
9: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ मोबाइल नम्बर 98578725188 र 98478

0: 40188।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
0: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू:
5: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्न भने।
7: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98-578-35952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: गर्नुपर्ने भएमा
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य शहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवा लिई ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दा। फोन 082-520-601, मोबाइल 97054-66-478 र 98578-40-601।
5: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
6: ए मिरा पो, त्यस्तो केही होइन।
5: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला।
6: रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन।
5: के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
8: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फार्म।
8: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
8: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
8: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 98578-20178 र 98134-11448।
9: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

0: स्थिर राख्दा दुरूपयोग हुने जोखिम उच्च, अभिभावकको अनुमति बिना सामाजिक
1: अभिभावकको अनुमति र बाल बालिकाको सहमति कन्सेन्ट र बच्चाको एसेन्ट लिनुपर्ने हुन्छ।
2: स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो, भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनोट बुझ्न सहयोगी हुने दावी,
0: र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुने।
3: NBL सर्वसुलभ आवास कर्जा।
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
6: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
6: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857972।
2: सिराहामा एक गरी चारजनाको ज्यान गएको थियो। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्वावलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको छ।
0: खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सहज बनाउन संसदीय समितिले सरकारलाई कड़ा निर्देशन दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आज सिंहदरबारमा बसेको बैठकले ग्यास आयात, दैनिक उपभोग्य वस्तुको कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई ताकेता गरेको हो। समिति सभापति जयन्ती देवी राईले बजार अनुगमनलाई प्रभावकारी बनाउन हरेक पसलमा अनिवार्य मूल्य सूची राख्न र तीनै तहका सरकारबीच समन्वय गरी उपभोक्ता अदालतलाई सक्रिय बनाउन निर्देशन दिनुभएको हो। यता नेपाल आयल निगमले भने ग्यास आयात बढ़े पनि उपभोक्ताको अस्वाभाविक मागका कारण बजारमा केही समस्या देखिएको जनाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालका अनुसार एउटा सिलिण्डर मौजात छँदै अर्को सिलिण्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिका कारण वास्तविक उपभोक्ता प्रभावित भएका हुन्। यद्यपि अबको दुई हप्ताभित्र ग्यास अभावको समस्या पूर्ण रूपमा समाधान हुने उहाँको दावी छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका प्रमुख शहरमा ग्यास सिलिण्डरका लागि सर्वसाधारण लामो लाइनमा बस्न बाध्य भएपछि आयल निगमले आजैदेखि क्विक रिस्पोन्स टीम अर्थात द्रुत प्रतिकारीय टोली परिचालन गरेको छ। मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायी सम्मिलित यो टोलीले देशका कुनै पनि ठाउँमा देखिएको ग्यास समस्याको तत्काल समाधान गर्नेछ। ग्यास नपाएमा वा कुनै समस्या भए उपभोक्ताले आयल निगमको हटलाइन नम्बर 01597192 सम्पर्क गर्न सक्नेछन्।
2: संघीय संसदको कानून, न्याय तथा मानवाधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी, मर्यादित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन बमोजिम स्वीकृत परियोजनाहरू तोकेको उद्देश्य अनुसार सञ्चालन भए नभएको सूक्ष्म मूल्याङ्कन गर्न सरकारलाई ताकेता गरेको हो। यस्तै समितिले नेपालको स्वतन्त्र न्यायपालिका र संसदको विधायकीय अधिकारमाथि प्रश्न उठाउँदै संयुक्त विज्ञप्ति जारी गर्ने तीनवटा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग गर्न सरकारलाई निर्देश दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउन दवाब दिएको दावी गर्दै विज्ञप्ति निकालेका थिए। समिति सभापति समीक्षा बास्कोटाले राष्ट्रिय सार्वभौमिकता र संसदको क्षेत्राधिकार भन्दा माथि हस्तक्षेप हुने व्यक्तिप्रति समिति गम्भीर रहेको बताउँदै स्पष्टीकरणको जानकारी समितिलाई गराउन निर्देशन दिनुभयो। बैठकमा बोलाएको भए पनि विज्ञप्ति जारी गर्ने तीनवटै संस्थाका प्रतिनिधि भने उपस्थित भएनन्। बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले दर्ता भएका ठूलो संख्याका गैर सरकारी संस्थाहरू निष्क्रिय रहेको जानकारी दिनुभयो। परिषदमा आबद्ध झण्डै 60,000 एनजीओ मध्ये 10,000 दर्ता भएका 250 आईएनजीओ मध्ये 1,136 मात्रै अहिले सक्रिय रहेका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि चार चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ, जसमा 25% भारांक रहेको लिडरशिप एकाडेमीको परीक्षण पास हुनु अनिवार्य छ। त्यसपछि 25% भारांकको जनसम्बन्ध र लोकप्रियता मापन गरिने पोलिटिकल प्रोक्सिमिटी र 10% भारांकको समावेशी सम्बोधन रहनेछ। सबैभन्दा बढ़ी 40% भारांक भने पार्टीको आन्तरिक चुनावलाई दिएको छ। आन्तरिक मतदानमा क्रियाशील सदस्य, सांगठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन्। आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कड़ा आचार संहिता ल्याएको रासोपाले जनाएको छ। असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुई तिहाई बहुमतले सिधै उम्मेद्वार चयन गर्न सक्नेछ।
2: यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले 15 मुद्दे आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किरहेको जिक्र गर्नुभएको हो। कांग्रेसले सुनसरीको दिवानगंज, कप्तानगंज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समितिप्रति असन्तोष जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। यस्तै भदौ 23 र 24 गतेको घटनाबारे मानव अधिकार आयोगले दोषी औंलाएका व्यक्तिहरूलाई सरकारले आफू अनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। पार्टी सभापति गगन कुमार थापा लगायत संचारकर्मीहरूमाथि गृह मन्त्रालयको संरक्षणमा निगरानी र त्रास योजना गरेको तथा माइती घरबाट प्रश्न सोध्ने जेएनजी अभियन्ताहरूलाई पक्राउ गरेको भन्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न कांग्रेसले चेतावनी दिएको छ। यसै गरी राहदानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले जर्मन र फ्रान्सेली कम्पनीसँगको विवादबारे तथ्य सार्वजनिक गर्न माग गरेको छ। गृहमन्त्री सुदन गुरूङमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान गरी हतारमा जिम्मेवारी दिएको अनुसन्धान नगरी हतारमा जिम्मेवारी दिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएको छ। गौरी बहादुर आयोगको अस्पष्ट प्रतिवेदन, सुकुम्बासी किसानका समस्या र महँगी नियन्त्रणमा सरकार चुकेको भन्दै कांग्रेसले स्टन्ट छाडेर परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएको छ।
0: भाड़ा विवादका कारण चार महिनादेखि बन्द रहेको भ्रेकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि पुनः सञ्चालनमा आएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक

0: कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: Major Appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको
2: दया भए नानीले के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो त्यस्तो खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन, पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपाको कार्यविधि सार्वजनिक, चार चरणको मूल्याङ्कन पार गर्नुपर्ने, सुशासन, पारदर्शिता र जवाबदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष, भाटा विवादका कारण 4 महिनादेखि बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि पुनः सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बालबालिकाको फोटो, भिडियो वा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा राखेर चर्चा, लाइक र फलोअर कमाउने प्रवृत्ति पछिल्लो समयमा निकै बढ़ेको छ। पछिल्ला वर्षहरूमा यस विषयमा भएका अनुसन्धानहरूले यसलाई सामान्य पारिवारिक पोस्ट भन्दा पनि बाल अधिकार, गोपनीयता र मानसिक स्वास्थ्यसँग जोड़िएको गम्भीर विषयका रूपमा हेर्न थालेका छन्। धेरैजसो बालबालिकाको डिजिटल पहिचान उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउँदै अभिभावकले बनाइदिएका हुन्छन्। पछि उनीहरू ठूलो भएपछि त्यही सामग्री हटाउन वा नियन्त्रण गर्न कठिन हुने गरेको अध्ययनहरूले देखाएका छन्। सन् 2025 प्रकाशित एक अध्ययनले अभिभावकहरूले बारम्बार बालबालिकाको जानकारी सार्वजनिक गर्दा उनीहरूमा साइबर बुलिङ, व्यक्तिगत विवरणको दुरूपयोग, अनलाइन घृणात्मक टिप्पणीको जोखिम बढ़न सक्ने देखाएको छ। सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा के कस्ता समस्या निम्तिन सक्छन् भनेर सम्झना महर्जनले बाल अधिकारको क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीलाई सोध्नु भएको छ।
6: बाल बालिकाको अथवा कसैको पनि फोटो, भिडियो, कुनै उनीहरूको सूचनाहरू सामाजिक सञ्जाल अथवा कुनै ठाउँमा सार्वजनिक गर्दाखेरि गोपनीयताको हनन हुन्छ, त्यसरी गर्नु हुँदैन। अब अनुमति दिने नै अभिभावक हो, अभिभावकले आफैले पनि राख्दाखेरि आफ्नो बाल बालिकालाई नराम्रो हुन सक्ने कुरा पनि धेरै भएकोले त्यसमा सजग हुनुपर्छ र अभिभावकले पनि अनावश्यक रूपमा त्यसरी फोटो भिडियो राखेर टिकटकमा, रिल्समा बच्चालाई नाच्न लगाए र बोल्न लगाएर एक्टिङ गर्न लगाएर गर्नु राम्रो कुरा होइन। त्यो बाल बालिकालाई त्यसले हानि नै हुन सक्छ। त्यो फोटो भिडियो अरूले दुरूपयोग गरेर नराम्रो कामको लागि प्रयोग गर्न सकिने हुन्छ, बाल बालिकाको सूचनाहरू दिन सकिने हुन्छ। अब सानो बाल बालिकासँग त्यसरी गराउँदा उनीहरूलाई नराम्रो हुन सक्ने सम्भावना हुन्छ र पछि ठूलो भइसकेपछि ए मलाई यस्तोमा राखेको रहेछ यो भन्ने खालको उनीहरूले नराम्रो लाग्न सक्छ। त्यो इन्टरनेटमा एकपल्ट गइसकेको कुनै पनि अब फोटो भिडियो सूचना त्यो हटाउन चाहिँ सकिँदैन, पछि पनि भइराख्छ। अभिभावकले पनि त्यसलाई यस्तो फोटो भिडियो राख्नु राम्रो मानिँदैन।
7: अब यो बाल बालिकाको डिजिटल सहमति चाहिँ कसरी सुनिश्चित गर्ने होला?
6: सहमतिको लागि पनि अब यो पहिले यसमा यो इन्फर्म कन्सेन्ट भनिन्छ। बाल बालिका कसैको फोटो स्कूलको कार्यक्रममा, कुनै कार्यक्रममा केमा राख्नु पर्यो भने त्यो प्रयोजनको लागि खिचिएको हो, त्यो प्रयोग हुन्छ, कसले हेर्छ भन्ने कुराहरू सबै सूचना गरेर कहिलेसम्म हुन्छ त्यो राखेर र त्यसलाई बाल बालिकालाई हानि नहुने ठाउँमा छ भने त्यस्तोमा अभिभावकको अनुमति, लिखित अनुमति लिएर अनि बाल बालिकाको पनि सहमति लिएर मिलेसम्म लिखित नै लिएर त्यसमा गर्यो भने त्यो देखाइसकेमा राख्नेहरू धेरै छन्, भ्युज पनि आउँछन्। अब त्यसले अब मान्छेहरूले चाहिँ नि अरूले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने खालको लागेर गरे हुन्छ, त्यसको खराब असर पर्न सक्छ।
7: हजुर, अब यसको लागि चाहिँ विशेष अभिभावक, परिवार, विद्यालय

0: नानीहरूले चाहिँ केमा ध्यान दिने?
1: सबैभन्दा पहिले त अभिभावकले अथवा चाहिँ नि शिक्षक शिक्षिका जो बाल बालिकासँग चाहिँ नि नजिक भएर बस्छन्, काम गर्छन्, रहन्छन्, उहाँहरूले चाहिँ नि अब यो फोटो भिडियोलाई कसरी प्रयोग गर्ने, कसरी नगर्ने र यो धेरै शेयर गर्दाखेरि धेरै उसको चाहिँ गोप्य कुराहरू, निजी कुराहरू र एकदमै व्यक्तिगत कुराहरू राख्दाखेरि त्यसले असर पर्न सक्ने भन्ने कुरामा मैले जानकार हुनु पर्यो, सचेत हुनु पर्यो र त्यो सकेसम्म त्यस्तो फोटो भिडियोलाई यो आफ्नो साथीभाइको बीचमा शेयर गर्नु ठिकै हो, तर पब्लिकले सामाजिक सञ्जाल जस्तो ठाउँमा चाहिँ जो पनि आएर हेर्न सक्नेछ, जहाँ पनि चाहिँ हेर्न सक्ने सार्वजनिक रूपमा त्यस्तोमा चाहिँ राख्नु भएन। अनि अब कसैको फोटो भिडियो राख्नु पर्दा त्यो गर्नु पर्यो, पहिले फोटो खिच्न भिडियो खिच्न नै हामीले अनुमति लिनुपर्छ, कन्सेन्ट लिनु पर्यो। बाल बालिका 18 वर्ष मुनिको रहेछन् भने अभिभावकको अनुमति र बाल बालिकाको सहमति, कन्सेन्ट र एसेन्ट, बच्चाको एसेन्ट लिनुपर्ने हुन्छ। कहाँ राख्ने, के राख्ने भने त्यो लिँदैमा जताततै राख्नु फेरि मिल्दैन। अनि बाल बालिकाको एकदमै निजी सूचनाहरू जस्तै उसको स्कूल, उसको नाम र चाहिँ उसलाई चाहिँ पहिचान गर्न सकिने कुराहरू सार्वजनिक रूपमा राख्दाखेरि त्यसको दुरुपयोग हुन सक्ने, उसको गोपनीयताको हनन हुन सक्ने भएकोले चाहिँ मिल्दैन।
0: अब यो एआई को युगमा जुन कानूनी संरक्षणको कुरा छ बाल बालिकाको, पर्याप्त छ कि छैन अहिलेको यो समयमा?
1: बाल बालिकाको अधिकार, गोपनीयताको अधिकार, सुरक्षित रहनुपर्ने अधिकार सधैँ रहन्छ, सबै बाल बालिकालाई रहन्छ, हरेक अवस्थामा हुन्छ, अनलाइन, अफलाइन, घरमा, स्कूलमा, जहाँ पनि हुन्छ, कुनै टेक्नोलोजी, कुनै कुरा आउँदैमा त्यो कम हुने होइन, त्यो सधैँ रहन्छ। उनीहरूलाई सुरक्षित बनाउने अधिकार के जिम्मेवारी पनि राज्यको पनि भयो, परिवारको छ, स्कूलको छ, समुदायको छ, सबैको जिम्मेवारी पनि हो, तर उनीहरूको त्यो आफू सुरक्षित हुन पाउने गोपनीयताको कुराहरू सबैको अधिकार चाहिँ सधैँ नै रहन्छ, सबै ठाउँमा रहन्छ, सबै बालबालिकालाई रहन्छ।
2: उहाँ हुनुहुन्थ्यो चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी। नेपाल दर्पणमा खबरको सिलसिला। एउटा वैज्ञानिक अध्ययनले 2 वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ। बेलायतमा गरेको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको 2 वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बालबालिकामा दशकौं पछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चा वयस्क भएपछि बिर्सने रोग अर्थात डिमेन्सियाको जोखिम 33% कमी रहेको पाइएको बीबीसीले जनाएको छ। तर अनुसन्धानकर्ता झ्याङका अनुसार यो अध्ययन झण्डै 65,000 व्यक्तिको अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्ण रूपमा निर्कल गर्न भने थप अनुसन्धानको आवश्यकता रहेको छ। यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौं अघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अरू थुप्रै पक्षहरू पनि जोडिन सक्ने औल्याएका छन्।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुसार तयार पारिएको यो नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, किसानको आय अभिवृद्धि, उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीति सार्वजनिक गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै दिगुर उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्न नयाँ नीति ल्याएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीन, सिंचाई र भण्डारणको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव र न्यून उत्पादकत्व जस्ता समस्या समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था समेत गरेको छ। यसैगरी आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यवसायीकरण, नेपाली उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने तथा डिजिटल प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्धनलाई कृषिमा जोड्ने उल्लेख छ। समावेशी यान्त्रिकीकरण, कृषि बीमा, न्यूनतम समर्थन मूल्य, सहुलियतपूर्ण ऋण, माटो स्वास्थ्य व्यवस्थापन र कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने विषयलाई नीतिले उच्च प्राथमिकता दिएको छ। तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय, निजी क्षेत्र र सहकारीको सहभागिता तथा वित्तीय स्रोत परिचालन गरी नीति कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।
2: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.79 अंकले बढ़ेर 2,667.97 बिन्दु पुगेको छ। आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 122 कम्पनीको शेयर बढ़ेकामा 143 घटेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सोलु हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन एभरेस्ट कलरको शेयर 9% घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.7 करोड़को कारोबार भएकोमा आज 350 कम्पनीका 1.67 करोड़ कित्ता शेयर 4.40 करोड़ रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
5: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट।
6: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
9: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
0: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पाकिस्तानको ब्रडफिकमा गएको बिहिबार हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही निर्मल पूर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइएको पूर्जाका व्यापारिक साझेदार मिगमा ग्यापु शेर्पाले जानकारी दिनुभएको छ। शव संकलन अभियानलाई सघाउन पाकिस्तान जानुभएका प्रतिनिधि सभा सदस्य समेत रहेका शेर्पाले फेसबुकमा लेख्दै निर्मल पूर्जा झोङवाङ निमा शेर्पा र किली पेम्बा शेर्पा किलुको शव ब्रड पिकमा बेस क्याम्पमा ल्याइएको जानकारी दिनुभएको हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार पहिलो चरणको उद्धारमा एक नेपाली सहित दुई आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो। नेपाली आरोही ग्यालु शेर्पाको शव शनिबार संकलन गरिएको थियो। आइतबार थप चार आरोहीको शव पहिचान गरिएको थियो। पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही न्यालोरी गाइसको शवको केही अवशेष मात्रै भेटिएको छ।
2: अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो छ घण्टामा काठमाडौँको साँखुमा 55 मिलिमिटर, गुल्मीको भर्सेमा 44 तथा झापाको बाहुनडाँगीमा 40 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 429 वर्षा मापन केन्द्रमध्ये 211 केन्द्रमा वर्षा मापन भएको छ। 24 घण्टामा सबैभन्दा बढ़ी रौतहटको संगोलीमा 108.2 मिलिमिटर वर्षा मापन भएको छ। अहिले मनसून सक्रिय रहेकाले आउँदो केही दिन देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसम सम्बन्धी नियमित सूचना अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
3: सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायतका देशमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।
2: पर्सामा 207 किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। विन्ध्यवासिनी गाउँपालिका वडा नम्बर 5 रहेको सड़क खण्डबाट हेटौँडाका 48 वर्षका कृष्ण लामा पक्राउ परेका हुन्। उनी गाँजा बोकेको गाड़ीका चालक हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनी भट्टाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले जाँचका क्रममा गाड़ीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटेको जनाएको छ।
3: सिराहामा पिस्तोल र म्यागजिन सहित 3 पक्राउ परेका छन्। उनीहरू गएराती लक्ष्मीपुर पतारी गाउँपालिका उडान नम्बर 6 रहेको सलोखरी दास टोलमा पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाहान नगरपालिका उडान नम्बर 22 21 वर्षीय सञ्जय दास, 20 वर्षीय गुरूदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 20 वर्षीय सारबजीत दास रहेका छन्। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले बताउनुभयो।
2: नेपाल फार्मेसी परिषदको अध्यक्षमा डाक्टर कादिर आलम नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहणपछि मन्त्री मेहताले परिषदलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। अन्तरिक्ष अनुसन्धान संस्था स्पेस एक्सको रकेट फाल्कन 9 माथिल्लो भाग आज चन्द्रमाको सतहमा ठोकिएको छ। नेपाली समय अनुसार आज दिउँसो 12:20 जाँदा चन्द्रमाको सतहमा ठोकिएको रकेटको माथिल्लो भागको तौल झण्डै 3,900 किलो रहेको स्पेस एक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो भाग प्रति घण्टा 8,700 किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोकिएको हो। रकेटको अवशेष ठोकिएको ठाउँ निल आर्मस्ट्रङ र एडविन अल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा अपोलो 11 अवतरण भएको ठाउँको ठिक विपरीत दिशामा पर्छ। यो रकेट गएको वर्ष अर्थात सन् 2025 जनवरीमा मून ल्याण्डरलाई अन्तरिक्षमा पुर्याउन प्रयोग गरिएको थियो। आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छाडिएको थियो। तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरूत्व आकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको अन्तरिक्ष विज्ञहरूका अनुसार यो कुनै अनियन्त्रित दुर्घटना वा खतरा भने होइन। यति ठूलो गतिमा वस्तु ठोकिएपछि चन्द्रमाको सतहमा झण्डै 60-90 फीट चौडा र 12 फीट गहिरो नयाँ खाडल बनेको वैज्ञानिकहरूको अनुमान छ। यस ठक्करबाट निस्किएको धूलोको बादल र बनेको नयाँ खाडलको अध्ययन नासाको लुनार रिकनिन्सन्स अर्बिटर लगायतका शक्तिशाली टेलिस्कोपहरूले गरिरहेका छन्। यस अध्ययनले भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनौट बुझ्न वैज्ञानिकहरूलाई ठूलो मद्दत पुग्ने स्पेस एक्सले जनाएको छ। प्राय रकेटमा यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्केर जल्छन् वा समुद्रमा खस्छन्, तर यसपटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रमाको कक्षतर्फ गएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। सन् 2027 को आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटको मिति तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी का अनुसार 10 वटा टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुनेछ। यद्यपि छनौट खेल कहाँ हुन्छ भन्ने बारेमा भने टुङ्गो लगाइसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 वटा टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ। यस्तै छनौटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिरिजको विजेताले 12 वटा टोलीसँग टोलीहरू बीच खेल्नेछन्। सन् 2027 को एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाका 12 वटा मैदानमा अक्टोबर 4 देखि नोभेम्बर 11 सम्म आयोजना हुनेछ। सन् 2026 सेप्टेम्बर 30 सम्मको एक दिवसीय वरियतामा आयोजक देशहरू दक्षिण अफ्रिका र जिम्बावे बाहेक दुई तल्लो स्थानका पूर्ण सदस्य टोली, लीग टू क्रिकेटका शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफका शीर्ष 4 टोली विश्वकप छनौटमा समावेश हुनेछन्। नेपाल अहिले लीग टू तालिकामा 32 खेलमा 24 अङ्क सहित 6 स्थानमा छ। यो अवस्थामा नेपाल शीर्ष 4 पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालले विश्वकप छनौट प्लेअफ खेल्नुपर्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन,
2: पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपाको कार्यविधि सार्वजनिक, 4 चरणको मूल्याङ्कन पार गर्नुपर्ने, सुशासन पारदर्शिता र जवाफदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष,
3: सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा दुरूपयोग हुने जोखिम उच्च, अभिभावकको अनुमति बिना सामाजिक सञ्जालमा तस्विर नराख्न विज्ञको सुझाव,
2: एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो, भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनोट बुझ्न सहयोगी हुने दावी,
3: र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Via Violet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-525-032 र मोबाइल नम्बर 98-12-91-918
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले दिव्यता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
12: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
12: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770 सेवा गर्ने मौका दिनुहोस्
13: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भयो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: घर त बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
18: हामी कहाँ साल किसो असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
17: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578723894, 98478893894।
21: खुसीको खबर।
15: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228656।
17: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
22: किसानहरूका लागि खुसीको खबर।
23: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
22: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
24: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
25: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
25: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।

0: साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लड़ाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98578-40-601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।

0: वो के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: मेरी आमोइनी माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
7: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
6: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
7: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
8: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ,
4: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578239, 98478914।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
3: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
4: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578720308
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
6: खुसीको खबर
7: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
9: मोबाइल नम्बर 9860791194 र 9822856576
10: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
11: किसानहरूका लागि खुसीको खबर
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971
13: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
14: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
15: हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
12: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00 एक पटक सेवा गर्ने मौका दिनुहोस्
16: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
17: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं
18: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
19: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-0071

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाब केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयु सेवा,
8: 10 बेड एनआईसीयु सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9558740601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
20: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू,
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9558835952।
24: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
25: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
26: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
25: Vianet
27: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू
1: नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सिरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
27: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082252601, मोबाइल 97487071 र 98107031380।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
4: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
1: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082552032 र मोबाइल नम्बर 98121999918।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
28: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
28: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
28: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478443683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
29: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
30: के भयो बोलादै, के गुनगुनाइरहेको?
29: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
30: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
29: यति सजिलै?
30: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
31: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति FM 93.4 मेगाहर्ज। तपाई सँगसँगै।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ पशुवध र मासु बिक्रीमा सरकारले कडाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताको 3.5 करोड़ रकम फिर्ता लगानी बोर्डको सीईओमा उक्याब नियुक्त गर्ने सरकारको निर्णय
2: नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने
1: राष्ट्रिय कृषि नीति 2083 जारी आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा जोड़ मल लिन भारत गएका दुई नेपाली किसान धरोटीमा रिहा हुँदै एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन हटलाइनबाट गुनासो सुनिने
3: जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले चाहिँ जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौ
1: हेलो सरकारमा गुनासोको बाढ़ी एकै वर्षमा 321% उजुरी बढ़्यो 60,000 गैर सरकारी संस्था मध्ये 40,000 मात्रै सक्रिय न्यायपालिका बारे प्रश्न उठाउने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन
4: एमनेस्टी इन्टरनेशनल इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त्व संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ
1: र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय विश्वकप पुग्ने नेपालको सम्भावना अझै बाँकी
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: नेपालमा पछिल्लो समय स्थानीय सरकारहरूले कृषि एम्बुलेन्स सेवा विस्तार गरिरहेका छन् कृषि एम्बुलेन्स केवल सवारी साधन होइन किसानको पसिनालाई उचित बजारसँग जोड्ने विश्वासको नयाँ माध्यम पनि बन्दै गएको छ तर यसको सफलता सेवा सञ्चालनको पारदर्शिता सबै किसानको समान पहुँच र दीर्घकालीन व्यवस्थापनमा निर्भर रहनेछ स्थानीय तहले यस्ता नवप्रवर्तनलाई प्रभावकारी रूपमा विस्तार गर्न सके खेतदेखि बजारसम्मको दूरी मात्रै होइन किसानको निराशा पनि घट्दै जानेछ अब खबर सन्तोषी रावलबाट
6: नेपाल आयल निगमले एलजीपी ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न सरकारवाला निकाय सम्मिलित टोली गठन गरेको छ निगमका अनुसार टोलीले आजदेखि नै औपचारिक रूपमा काम शुरू गरेको छ उद्योग मन्त्रालय नेपाल आयल निगम उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित टोलीले देशका जुनसुकै स्थानमा ग्यास अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ निगमले हटलाइनमा प्राप्त गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढ़ेपछि यो संयन्त्र गठन गरिएको निगमको भनाई छ सीआईएनसँग कुरा गर्दै आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भन्नुभयो
3: जति रिक्वायरमेन्ट छ जस्तै हाम्रो मासिक खपत 45,000-46,000 मेट्रिक टन हो त्यो परिमाण चाहिँ ग्यास आएकै छ तर यो जुन बजारको 81 यो डिमान्ड बढ़ेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा सबै ठाउँमा त नभनु कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले चाहिँ जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौं
6: उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी समस्या परे कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन 01597-1902 सम्पर्क गर्न सक्नेछन् सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा एङ्की उकाबेलाई नियुक्त गर्ने निर्णय गरेको छ मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो निर्णय भएको जानकारी दिनुभयो बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत समेत गरेको छ। साथै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पारावन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको उहाँले बताउनुभयो।
2: तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयकै दोस्रो लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उक्याप काठमाण्डुलाई नियुक्ति गर्ने, अर्को उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने, पशु बच्छाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, अर्को महिला मन्त्रालयबाट छ बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
6: त्यसैगरी सरकारले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णयसँगै अब व्यावसायिक रूपमा पशु वध मासु परीक्षण र बिक्रीलाई कानूनी मापदण्ड अनुसार व्यवस्थित गरिने भएको हो। ऐन अनुसार पशु वध अघि स्वास्थ्य परीक्षण र वधपछि मासुको गुणस्तर जाँच अनिवार्य हुनेछ। जाँच बिनै मासु बिक्री, अस्वस्थ स्थानमा पशु वध तथा रोगी वा मरेका पशुको मासु बिक्री गर्न नपाइने व्यवस्था लागू गरिनेछ। सरकारले स्थानीय तह र सम्बन्धित निकायतर्फ वधशाला व्यवस्थापन, मासु निरीक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ। पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयनको मुख्य उद्देश्य उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउनका साथै सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नु हो। तर कार्यान्वयनमा भने केही चुनौती रहेको सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो।
7: संघीय कृषि मन्त्रालयका माननीय मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारका मन्त्रीज्यूहरू, गाउँपालिका महासंघ, नगरपालिका महासंघका सरमेम्बरहरूसँग बसेर योजना लागू गर्ने प्रतिबद्धता समेत आइसकेको हुनाले अब चाहिँ ढिला गर्नु हुँदैन, ऐन लागू गर्नुपर्छ र चाहिँ हामी सबैले तमाम नेपाली स्वस्थ मासु सेवन गर्न पाउनुपर्छ, पाउनुहुन्छ र तत्पश्चात हामीले थप उत्पादन गर्न सक्यौँ भनेदेखि पक्कै पनि यो ऐन लागू गरिसकेपछि हामीले निर्यातका लागि पनि लय नेपालमा यो ऐन लागू भएको छ, नेपालका चाहिँ अहिले पनि मासु चाहिँ उत्पादन निर्यात हुँदैछ, त्यो निर्यातलाई पनि थप प्रबन्धन गर्न टेवा पुग्छ भन्ने किसिमले अगाडि बढिएको छ।
6: सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अनुसार नीतिले आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यावसायीकरण, उत्पादनको ब्राण्डिङ, डिजिटल कृषि प्रविधिको विस्तार, कृषि बीमा सहुलियतपूर्ण, कृषि ऋण न्यूनतम समर्थन मूल्य, कृषि यान्त्रिकीकरण तथा कृषि बजार र उद्योग विकासलाई विशेष प्राथमिकता दिएको छ। मल्किन भारत गएका सर्लाहीका दुई नेपाली किसानलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई अदालतले धरौटीमा छाड्ने निर्णय गरेको हो। उनीहरू आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि भोलि जेलबाट मुक्त हुनेछन्। सुरेश प्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतले रिहाईको आदेश दिए पनि भारतकै आधार कार्ड भएका दुईजना साक्षी बसेपछि मात्र उनीहरू छुट्नेछन्। सुरेश प्रसाद र नागेन्द्र प्रसाद गत 17 असारमा भारतको सीतामढ़ी जिल्लाको सोन वर्षाबाट पक्राउ परेका थिए। उनीहरू डीपीए र यूरिया मल लिएर नेपाल फर्किँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई 18 असारमा जेल चलान गरिएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ यता 2769 बचतकर्तालाई 3,69,00,000 रूपियाँ बचत फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा 10,000 रूपियाँसम्म र दोस्रो चरणमा 25,000 रूपियाँसम्मका बचतकर्तालाई रकम फिर्ता भइरहेको छ। अब साउन 16 देखि 31 गतेसम्म थप 369 बचतकर्तालाई 63,42,000 रूपियाँ वितरण गर्ने लक्ष्य राखिएको छ। समितिका अनुसार हालसम्म 23 समस्याग्रस्त सहकारी मध्ये 3 बचत फिर्ता प्रक्रिया पूरा भइसकेको छ भने बाँकी 20 सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने काम जारी रहेको छ। नेपालमा दर्ता भएका करिब 60,000 गैर सरकारी संस्था मध्ये करिब 10,000 मात्र सक्रिय रहेका छन्। त्यस्तै हालसम्म नेपालमा दर्ता भएका करिब 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मध्ये 136 मात्रै सक्रिय आयोजना सहित सञ्चालनमा रहेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्र बहादुर बुढाले उक्त जानकारी दिनुभयो। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेटची इन्टरनेशनल अन्तर्राष्ट्रिय न्यायविद आयोग आईसीजे र ह्युमन राइट्स वाचले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका तीनजना न्यायाधीशबारे प्रश्न उठाएको भन्दै स्पष्टीकरण माग्न निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
4: एमनेस्टी इन्टरनेशनल इन्टरनेशनल कमिशन अफ जुरिस र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम सांसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकार समेतलाई लिएर 2083 साउन 8 गते तदनुसार जुलाई 24/2026 जारी गरेको संयुक्त विज्ञप्तिका आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त्व संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
6: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 2027 एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा मिति तय गरेको छ। प्रतियोगिता सन् 2027 फेब्रुअरी 22 मार्च 23 हुनेछ। 10 टोली सहभागी हुने छनौट प्रतियोगितामा विश्वकप लीग 2 का शीर्ष 4 टोली, प्ले अफ का शीर्ष 4 टोली र 2 पूर्ण सदस्य राष्ट्र सहभागी हुनेछन्। नेपाल अहिले विश्वकप लीग 2 छैटौं स्थानमा छ। शीर्ष चरणमा पुग्ने भावना कमजोर बने पनि नेपालले प्ले अफ मार्फत विश्वकप छनौटमा पुग्ने अवसर पाउनेछ। प्ले अफमा राम्रो प्रदर्शन गर्न सके नेपालले 2027 विश्वकपको यात्रालाई अघि बढ़ाउन सक्नेछ।
8: एघार करोड़ खर्चेर निर्माण गरिएको बैतडी पाटन विमानस्थलमा जहाज शून्य, टिकटक बनाउनेको भीड़।
9: धेरै टाइम भयो चल्या छैन, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने थियो, त्यो भवनतिर पनि धेरै घाँस उम्टिरहेछ।
8: करोड़ौंको लगानी तर प्रयोग विहीन संरचना, स्थानीय भने जहाज कुर्दै। रिपोर्ट: चार महिनामा सर्पले टोकेर 54 जनाको मृत्यु, अन्धविश्वास मुख्य कारण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर।
1: नागरिकका समस्या र गुनासो सुन्ने सरकारी माध्यम हेलो सरकारमा एक वर्षमा गुनासा 321% बढ़ेका छन्। सरकारी विवरण अनुसार आर्थिक वर्ष 2081-82 16568 गुनासा आएका थिए, तर आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 69724 पुगेको छ। अर्थात एक वर्षमै 53,000 भन्दा बढ़ी गुनासा थपिएका छन्। पछिल्ला तीन महिनामा मात्रै 50721 उजुरी प्राप्त भएका छन्। तीमध्ये 39,000 भन्दा बढ़ी गुनासा समाधान गरिएको हेलो सरकार शाखाले जनाएको छ। सरकारले अब हेलो सरकारलाई अझ व्यवस्थित बनाउने तयारी गरिरहेको कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले सीआईएनसँग बताउनुभयो।
3: अहिले रिसेन्टली चाहिँ यो देशभरिबाट ग्यास अभाव छ भन्ने विषयमा गुनासो आइरहेको छ होइन, त्यस विषयमा चाहिँ अब यो जे भएको हामीले त्यही भनिदिने गरेका छौँ होइन। यो उपभोक्ताबाट चाहिँ धेरै माग धेरै भयो यसो भएको हो, अब कहीँ कतैबाट कालोबजारी भएको छ, कसरी ग्यास भएर पनि दिएन अथवा बढी मूल्यमा दिएको छ भने चाहिँ हामी त्यस्तो तत्कालै किन्छौँ, त्यहाँ सिडोकालाई भन्यो हुन्छ कि कता भएर हुन्छ, त्यो बढी मूल्य लिएको अथवा कालोबजारी गरेको चाहिँ हामीले तत्कालै गरिहाल्छौँ होइन। तर जुन त्यो अभाव सिर्जना भएको छ त्यसलाई चाहिँ हामीले कोर्डिनेसन चाहिँ हामीले गर्ने गरेका छौँ है। अनि अरू भनेको अब अहिले यो विद्यालयहरूले पनि यो पैसा बढी लग्यो भनेर के मार्कसिटको लागि हुन्छ नि अब तोकेको छ एउटा रेट, अनि त्यो रेट

0: जहाज भने चल्न सकेको छैन।
1: 2036 सालदेखि 2052 सालसम्म नियमित उडान हुने गरेको भैतडीको पाटन विमानस्थल सशस्त्र द्वन्दका बेला संरचना ध्वस्त भएपछि बन्द रहेको थियो। 20 मिटर चौडाई र 580 मिटर लम्बाई रहेको धावन मार्ग सहित अन्य भौतिक संरचना पुननिर्माण गर्न नेपाल सरकारले बजेट दियो र करोड़ौं रूपियाँको खर्चमा 4 वर्ष लगाएर तयार भयो, तर वर्षौं बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन सकेको छैन। स्थानीय पुष्पा भट्ट:
2: यो एयरपोर्टको बारेमा भन्नुपर्दाखेरि धेरै टाइम भयो चल्या छैन, अरू त त्यो चल्न नचल्नलाई त अब त्यो सबैको भन्या अनुसारको कस्टमरको अभाव त्यो भन्ने कुरा त छँदैछ, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने थियो त्यो भवनिर पनि धेरै घाँस उम्रिरहेछ।
1: विमानस्थल प्राय प्रयोगविहीन अवस्थामा छ। करोड़ौं रूपियाँ खर्चेर बनाइएको यो संरचना सामाजिक सञ्जालका भिडियो र तस्विरहरूमा मात्र सीमित हुनु दुखद भएको बताउनुहुन्छ। अर्का स्थानीय आनन्द भट्ट:
3: एयरपोर्ट चाहिँ धेरै लामो समयदेखि चलिराखेको छैन, प्लेन छैन, यहाँ चाहिँ मान्छेहरू चाहिँ भिडहरू टिकटक बनाउनेहरूको बाख्राहरू चढ्ने, गाई गोरुहरू चढ्ने, बच्चाहरूलाई रमाइलो गर्नलाई प्रयोग भइराखेको छ। यो धेरै वर्ष भइहाल्यो प्लेन नचले त, यो यत्रो लगानी भएको छ तर यसको सही सदुपयोग चाहिँ राम्रो हुन्थ्यो, तर अहिले त्यतिकै यो खेर गइरहेको छ।
1: विमानस्थल कालोपत्रे भएपछि हप्तामा एकपटक धनगढ़ी बैतडी उडान हुँदै आएको थियो, तर 5 वर्षदेखि भने उडान ठप्प छ। करिब 17 मिनटको बैतडी धनगढ़ी उडानको 4,500 रूपियाँ भाड़ा लिएर प्रत्येक हप्ताको बिहिबार समिट एयरले उडान भर्दै आएको थियो। 2078 चैत्र 10 गते यहाँ अन्तिम उडान भएको थियो। विमानस्थलमा यात्रुको कमीका कारण उडान बन्द गर्नु परेको बताउँदै समिट एयरकी मार्केटिङ चीफ मञ्जनी श्रेष्ठ:
4: त्यो बेला त अब हामीले हप्तामा 2 वटा फ्लाइट गर्ने गरेको थियो। कसो हुन्छ भने हामीले ग्यारेन्टी गराउँछौ कि त्यहाँको एजेन्टलाई, एजेन्ट बनाएर गर्छौँ हामीले, किन हामीले प्यासेन्जर खोज्न गाह्रो हुन्छ, त्यहाँको लोकल मान्छेले प्यासेन्जर खोज्छ, त्यो अनुसार गर्दाखेरि हामी उहाँहरूले ग्यारेन्टी गरेर गर्दाखेरि प्यासेन्जरै पाउन नसकेर नै फ्लाइट चाहे अब 5-6 जना 7-8 जना मात्रै हुने भयो कि, अब हामीलाई त त्यही अनुसार कम्पनी सस्टेन गर्नै गाह्रो हुने भएको भएर त्यसपछि हामीले फ्लाइट विड्रो गर्नु परेर गएको कि।
1: सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडीमा रहेको पाटन विमानस्थलबाट बैतडी, दार्चुला, बझाङ र डडेलधुवाका नागरिकले सेवा पाउने अपेक्षा गरिएको थियो, तर बनेको संरचना पनि प्रयोगमा ल्याउन नसकिएकोमा यहाँका बासिन्दाहरू असन्तुष्ट छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पदंश उपचारमा 20 भन्दा घातक अन्धविश्वास बन्दै
5: विषालु सर्पले टोकेर धामे झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
0: झारफुकको भरमा पर्दा जोखिममा जीवन, सर्पदंशको उपचारमा समाजमा रहेको गलत परम्पराबारे वैज्ञानिक टिप्पणी सहितको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन,
6: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
7: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
8: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
9: समाधान खोजौ, सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा

0: पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सर्पदंश उपचार भ्रम र यथार्थको प्रसंग। नेपालमा सर्पदंश अझै पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। पछिल्लो चार महिनामा मात्रै सर्पले टोकेर 54 जनाको मृत्यु भएको तथ्यले यसको जोखिम कति ठूलो छ भन्ने देखाउँछ। सर्पको टोकाईबाट हुने धेरै जसो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको पाइन्छ। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख रहेका छन्। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग कुराकानी गरेका छौं।
1: सर्पको टोकाई भइसकेपछि अविलम्ब त्यस्तो बिरामीहरूलाई चाहिँ हामीले अस्पताल कसरी पुर्याउने भन्नेतिर ध्यान दिनुपर्छ। त्यो बीचमा कुनै प्रकारको ढिलाइ, चाहे त्यो धामी झाँक्रीकोमा लाने होस् अथवा त्यसलाई चाहिँ अरू अब जडीबुटीदेखि लिएर अरू यो मिसकन्सेप्सनहरू जुन छ त्यसलाई चाहिँ हामी गर्नु हुँदैन।
0: तर लामो समयदेखि समुदायका मानिसहरूले चाहिँ त्यो कुरालाई माने आएको र प्रयोग गर्दाखेरि केही मानिसहरू चाहिँ बाँचेको भनेर चाहिँ विश्वास गर्नुहुँदो रहेछ। धामी के भरमा पनि लगेर सर्पले टोकिसकेपछि उपचार गर्न लाँदै गर्दाखेरि चाहिँ हाम्रो त मान्छे बाँचेको छ अनि कसरी नपत्याउने भन्नुहुन्छ कि।
1: अब यसमा दुईटा कुरा छ म्याडम। अब सर्पले टोकिसकेपछि सबै सर्पको टोकाई चाहिँ विषालु हुन्छ भन्ने छैन। यसमा हामीले जान्नुपर्ने कुरा के भने एउटा केही सर्पहरू विषालु हुन्छन् र केही चाहिँ नन पोइजनस हुन्छन्। अब विषालु सर्पले टोक्यो भने त्यसको लक्षणहरू देखिन्छ र हामीले उपचार चाँडोभन्दा चाँडो गर्नुपर्छ। तर नन पोइजनस स्नेक बाइट हुँदाखेरि त्यस्तो अवस्थामा अब केही नगर्दा पनि जस्ट अब्जर्भेसन गरे भए पनि पुग्ने हो, बाँच्ने हो मान्छे। तर विषालु सर्पले टोकेर धामी झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौं। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
0: भनेपछि धामी झाँक्रीले जति पनि व्यक्तिलाई उपचार त पूजा गरेर फुकफाक गरेर निको पारेका छन् त्यो चाहिँ विषालु कम भएको सर्पको टोकाएको कारणले।
1: हजुर हजुर, त्यो चाहिँ अब विषालु सर्प नभएको अवस्था हुन सक्छ। अब विषालु सर्प भएको अवस्थामा चाहिँ जति सुकै धामी झाँक्री गरौं, हामी जति सुकै हामी जडीबुटी प्रयोग गरौं त्यसले हुँदैन। कुनै पनि यसमा चाहिँ साइन्टिफिक प्रमाणहरू छैन।
0: त्यसमा अब अर्को एउटा प्रश्न, त्यो भनेको चाहिँ चुसेर कतिपयले चाहिँ सर्पले टोकिसकेपछि अनि समुदायमै भएका एकजना कोही व्यक्ति हुनुहुँदो रहेछ, उहाँले चाहिँ चुसेर निको पारिदिनुहुन्छ भनेर लगेर त्यो चाहिँ खास के हो त चुसेर?
1: विषयमा कुरा गरिसक्यौं अलिकति। अब स्नेक बाइट भनेपछि एउटा चाहिँ विषालु र अर्को चाहिँ नविषालु, दुई प्रकारका हुन्छन्। यसमा विषालु हो भने त्यो मैले अघि भनिसके, चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
0: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने त
1: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ। त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी एक ठाउँमा बनाइदियो भने त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिर्याएको छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
0: फैलिन
1: पाउँदैन। त्यो हिसाबले चाहिँ सबसे प्रथम भनेको एस्योरेन्स पेसेन्टलाई, सेकेन्ड भनेको इमोबिलाइजेसन एक ठाउँमा स्थिर रह्यो, तेस्रो भनेको उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
0: सुरुमा सान्त्वना दिने, शान्त राख्ने, आत्मविश्वास बढाउने काम गर्न पर्यो। त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
1: भन्दा छिटो पुर्याउनु पर्यो।
0: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखेको छ र मानिएको पनि छ, केही रोगहरू उपचार पनि सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जड़ीबुटी को कुरा छ। जड़ीबुटी धेरैले प्रयोग गर्नु हुँदो रहेछ, कुनै ठाउँमा के भन्ने कुनै ठाउँमा के भन्ने, अनि त्यो जड़ीबुटी चाहिँ कौडा टाइपको के हुन्छ अनि त्यो टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ। अनि अर्को चाहिँ झारमौरो के भन्ने हुँदो रहेछ, त्यसले पनि निको गर्छ भन्ने पनि रहेछ समुदायमा छलफल गर्दाखेरि थापाको विषय। यो चाहिँ के हो खास डाक्टर साहब?
1: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टुकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने होइन, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जड़ीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसकेँ साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा विस्तारै कमजोरीहरू आउन सक्छ। आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ, मान्छे बोल्न मा समस्या आउन सक्छ, निल्नमा समस्या आउन सक्छ, बेहोस हुन सक्छ। त्यस्तो अवस्थामा हजुरले पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन। तर पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
0: पशुवध र मासु बिक्रीमा सरकारले कडाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताले पाए 3.5 करोड़ रकम फिर्ता, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त। राष्ट्रिय कृषि नीति 2083 जारी, आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा नीतिले जोड़ दिएको छ। मल लिन भारत गएका 2 नेपाली किसान धरोटीमा रिहा हुने भएका छन्। एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन गरिएको छ। हटलाइनबाट गुनासो सुनिने भएको छ। हेलो सरकारमा गुनासोको बाढ़ी, 1 वर्षमै 321% उजुरी बढ़ेको छ। 60,000 गैर सरकारी संस्था मध्ये 10,000 मात्रै सक्रिय छन्। न्यायपालिका बारे प्रश्न उठाउने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन जारी भएको छ। र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय भएको छ। विश्वकप पुग्ने नेपालको सम्भावना भने अझै बाँकी रहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: खुशीको खबर
3: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
5: मोबाइल नम्बर 9880791194 र 9822856576
6: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
7: किसानहरूका लागि खुसीको खबर
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857823971
9: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
10: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
11: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
13: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं
14: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
15: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-0071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू,
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गैस हुन्छ भन्नु भने
15: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
20: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
21: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
22: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
21: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97487-07011 र 98-10-87-31-80।
23: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
24: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
23: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
25: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
26: तपाईँ सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-4683 र 98-478-4770। सेवा गर्ने मौका दिनुहोस्।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चाचाको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98-578-2038।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त? अब कहाँबाट ल्याउनु, बरु यो जमानामा

0: सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
0: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
2: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
3: कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो डाङ।
2: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9458314894।
4: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवा लिई ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डा। फोन 082-520-601 मोबाइल 97054-66-478 र 98578-40-601।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रो फार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
6: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
6: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
5: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
7: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
8: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
9: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला।
8: रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन।
9: के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
8: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
10: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
11: डाक्टर द्वारा उपचार हुने रोगहरू
10: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
11: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
12: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
13: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
14: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
12: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
14: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
12: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
15: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजो अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु, एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुलसीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578239071।
8: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
10: ViaNet।
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
12: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
12: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 र 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्वस्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।